बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 3 गते आइतबार, जुलाई 19 तारीक सन् 2026, नेपाल सम्बत 1146 असार शुक्ल पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशका विभिन्न 10 वटा सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक, बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा, आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने, कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने, राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई, भर्खेर चैते धानको उत्पादन पनि बढ़दै, गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी।
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण, इराकसँग 48 बुँदे सम्झौता, भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित, भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 वटा सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग।
1: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 वटा सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रे प्लान्चोक, सिन्धुली, खुरकोट, नेपाल थोक, कटुन्जे, बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन, अर्को सूचना जारी नभएसम्मका लागि आवाजात रोक लगाइएको हो। तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर, कान्ति, लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन, अर्को सूचना नभएसम्मका लागि आवत जावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुखोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घाखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आजसम्म मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँच थर, इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनौ पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने।
3: न्यूनचापी रेखा नेपाल नदीको आसपास रहेको र न्यूनचापी प्रणाली पनि यो जुन बंगालको खाडी आसपासको क्षेत्रहरूबाट बिस्तारै उत्तर पश्चिमतिर सर्दै गइरहेको र नेपाल नजिक आउने नै पानी पर्न सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाड़ी तराई क्षेत्रहरूमा अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ।
1: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपद जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ। भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ, हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
4: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर, एसिटियु सेतु भन्छ, नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु।
1: मुख्य गरी बर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएनसँग भन्नुभयो,
5: यात्रा गर्दा समय तयारी गर्दा गर्दै पनि कहिले काहीँ दुई तीन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यस कारणले त्यसको लागि चाहिने अत्यावश्यक अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना, औषधि, पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइपरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने त्यो जोखिम कहाँनिर छ नक्सा छ भने त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउ पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: स्वास्थ्य तथा स्वास्थ्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
0: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै संचालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र संचालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाइ छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन संचालन आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल संचालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुशी।
6: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ, मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ।
1: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
8: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
7: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
8: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
7: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
8: शिक्षा छात्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
7: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
8: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
7: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
8: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
7: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
8: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
7: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
8: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
7: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
8: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
7: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
8: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
7: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
0: तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकार्य नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएमसँग भन्नुभयो,
9: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षकारहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
1: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 29 बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
10: इतर समूहहरूलाई पनि त्यसो गराउँदाखेरि कति लत्रेर जाने कति भुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्ट्रिक्सन गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बस्छ त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ बीच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
1: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जवहराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 पालिकाका प्रमुख तथा अध्यक्ष 4 उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष पद रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
11: मुलुकभर संचालित सबै विश्वविद्यालय र मातहतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
1: मध्ये वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
12: हालसम्म समग्र देशको सबै सातै प्रदेशको कम्पाइल गर्दा हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
0: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्।
1: संयुक्त राष्ट्रसंघले बाइबलीय साइट लेबनानी महल एन्टी लोबो माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघले शैक्षिक वैज्ञानिक तथा सांगठनिक सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंल्याण्ड फिफा विश्वकप 2026 को तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंल्याण्ड तेस्रो बनेको हो। इंल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बापेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनु भयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार 2 टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 12:15 शुरू हुनेछ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा दिस होम डिश होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइ नभ्याइ छ
2: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामीघाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन् बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री
3: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ अब बर्खे धान अब पानीको यसको छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ
2: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ सोही ठाउँका अर्का किसान सुमान सिंह पुन मगर
4: सके चैते धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहार्न छ अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहार फेरि रोपेर नै भ्याउँछौँ भ्याउने तयारीमा छौँ
5: यो खेती गर्दा सजिलो के भएको छ मैले अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन गाउँ घर आफ्नो घर छोड्न पर्दैन
2: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन् अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन् बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री
6: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान 1-2 घरको स्याहार्न बाँकी छ यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन एउटा तरकारी खेती गर्ने अनुसार यहाँ खै किन कसैले चासो गर्नु तै पनि खाली हुँदैन जमिन चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसैमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ मकै स्याहार्ने पनि सुरु भइरहेछ
2: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ स्वामीघाटका किसान टोपली गेवाली
7: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ
2: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
0: देशका विभिन्न 10 सड़कमा सवारी साधन संचालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा पक्ष बीचको सम्वाद एकसाथ अघि बढ़ाउने राष्ट्रिय भेला बोलाउने निर्णय
0: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण इराकसँग 48 बुँदे सम्झौता भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गजब छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन
8: जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्र तत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट, अस्पताल व्यवस्थापनले सहयोग नगरेको बजगाई परिवारको आरोप। कैलालीमा अझै मुक्त कमिया पुनस्थापना हुन बाँकी, शिक्षा स्वास्थ्य र रोजगारीमा पर्याप्त सहयोग नभएको गुनासो। धार्मिक मानिसहरूका लागि साउन महिनाको छुट्टै महत्व, अधिकांशले माछा मासु बार्ने र उपवास बस्ने चलन। जानकी गाउँपालिका वडा नम्बर 9 बक्लुवामा सहकारीका शेर सदस्यलाई कृषि सामग्री वितरण र विश्वकपमा फ्रान्सलाई हराउँदै इङ्ल्याण्ड तेस्रो बन्यो। असार 23 गतेको ट्वीटमा परेका टीकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट देखिएको छ। बजगाई परिवारले हिजो अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन्। बजगाईका छोरा ईश्वर बजगाईले अस्पताल व्यवस्थापन समितिले सहयोग नगरेको आरोप लगाउनु भएको छ।
1: पीड़ितको तर्फबाट म स्वयं छोरा र हाम्रो परिवार सहितको टीकापुरवासी जनसमुदाय, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, टीकापुर नगरपालिका, राजनीतिक दल, संचारकर्मी, पेसाकर्मी, नागरिक समाज सबैको गम्भीर ध्यानस्थ गराउन चाहन्छु। पीड़ितको अहिले पनि निजले प्रहार गरेको चोटका कारण आँखामा गम्भीर समस्या आई चिकित्सकको सल्लाह अनुसार गेटा आँखा अस्पताल साउन 3 गते अपरेशन हुँदैछ। उहाँ अहिले पनि उपचारमै हुनुहुन्छ। आफ्नो ड्युटीमा खटी नियमित काम गरिरहेको कर्मचारीमाथि अर्को जिम्मेवारी कर्मचारीले निर्धारित कुटपिट गर्दा समेत उचित न्याय नपाउने परिस्थिति अस्पताल व्यवस्थापन समितिको छानबिन तथा हालसम्मको व्यवहारले पुष्टि गरेको हुँदा आज हामी बाध्य भएर समेत माण्डवे बजगाई परिवारको तर्फबाट न्यायप्रेमी आम जनसमुदाय, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, टीकापुर नगरपालिका, राजनीतिक दल, संचारकर्मी, पेसाकर्मी, नागरिक समाज, आफन्त इष्टमित्र, न्यायसँग सरोकार राख्ने संघ संस्थासँग हार्दिक अपील गर्दछौं।
0: बजगाईका दाजु वासुदेव बजगाईले अस्पतालभित्रै भएको घटनालाई व्यवस्थापन समितिले गम्भीर रूपमा नलिएको बताउनुभयो।
2: कानमा र आँखामा चोट लागेको थियो। उसले चाहिँ अर्को दिनमा गएर यहीँ टिकापुर स्थानीय उसमा अब सामान्य होला भन्ने हिसाबले चाहिँ त्यो आँखाबाट आँसु बग्ने, आँखा हल्का चाहिँ त्यो रातोपन भएको हुनाले उसले चाहिँ खासै चाहिँ त्यति गरेन, 2-4 दिन यहीँ भयो। त्यसपछि यहाँ उपचार गर्दाखेरि पनि सन्चो नभएपछि नि अनि उनीहरूले चाहिँ एकपल्ट गेटामा गएर चाहिँ देखाउनुहोस् भन्ने कुराहरू चाहिँ भयो। अस्ति गेटामा गइसकेपछि होइन चाहिँ तपाईँको त भित्र चाहिँ यो कर्नियामा नै चाहिँ चोट छ, होइन त्यो ब्लिडिङ भएको छ, त्यो अपरेसन गर्नुपर्छ भनेर चाहिँ उसलाई चाहिँ भोलिको अपरेसनको डेट दिएछ। अब त्यो ऊ चाहिँ उता धनवटीतिर नै छ। अब यो आज हामीले चाहिँ खास गरेर अब यो कमिटीमा अब भोलि चाहिँ यस्तो किसिमको घटना अस्पताल जस्तो एउटा पवित्र संस्थामा त्यो त सबैको चाहिँ स्वास्थ्य उपचार गर्ने ठाउँ हो, होइन वाद विवाद गर्नुभन्दा पनि अब यसरी चाहिँ अब भोलि उसमाथि कुनै किसिमको कारवाही नभएर यतिकै रह्यो भने अर्को घटना घट्न सक्छ कि। र एक त यो टिकापुर चाहिँ त्यसै पनि चाहिँ एक किसिमले अब राम्रो बाहिर मेसेजहरू चाहिँ छैन। अब यसैले यो विषयलाई चाहिँ अस्पताल विकास समितिले, अस्पताल प्रशासनले अलिक गम्भीर रूपमा चाहिँ लिनुपर्ने हो। त्यो नलिएको महसुस गरेको हुनाले
0: बजगाईलाई कुटपिट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी भने धरोटीमा छुटेका छन्। 27 गते अस्पताल परिसरमै विश्व अस्पतालको विषयमा विवाद भएपछि, छलफलमा विवाद बढ़ेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट तिवारीले कुटपिट गर्नुभएको थियो। कमैया मुक्तिको 26 वर्ष पूरा भएको छ। कमैयाहरू मुक्त भएको दिनको सम्झनामा 26 औं मुक्त कमैया दिवस मनाइएको छ। मुक्त कमैया दिवसको अवसरमा टीकापुरमा कार्यक्रम भएको छ। पञ्चराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल गेवाली प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विकर लगायतको उपस्थिति थियो। कार्यक्रममा 13 जनालाई सम्मान गरिएको छ। यसै गरी जानकी गाउँपालिकाको वडा नम्बर 3 नयाँ लायकपुरमा भएको कार्यक्रममा मुक्त कमैयाहरूले सरकारले मुक्त कमियाको शिक्षा स्वास्थ्य रोजगार र बसोबासमा अझै ध्यान नदिएको गुनासो गरेका छन्। थप खबर रत्नापुन मगरबाट।
3: उनीहरूले विपन्नताकै कारण मुक्त कमैयाले सहज रूपमा शिक्षा स्वास्थ्यका लागि सुविधा पाउन नसकेको गुनासो गरेका छन्। मुक्त कमैयाका थुप्रै समस्या रहेका उनीहरूको गुनासो छ। उनीहरू जग्गा भएकाहरूले पनि सुरक्षित जग्गा नपाएको, कतिपयले पूर्जा पाएर पनि जग्गा नपाएको, कतिपयले परिचय पत्र समेत नपाएको उनीहरूको गुनासो छ। बडगर बालकृष्ण चौधरी मुक्त कमैयालाई दीर्घ रोग लागेमा उपचार नपाएर मर्ने अवस्था रहेकाले सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ।
4: मुक्त कमैयाको हल आजसम्म सरकारले गरेको छैन। हाम्रो 2057 सालमा कमैयाहरूको मुक्ति भयो, भइसकेपछि कमैयाहरू अझ छुट्छन्। किनकि कसैले पूर्जा पाइसकेपछि जग्गाको ठेकान छैन, कसैको जग्गा छ त पूर्जाको ठेकान छैन, सबै कमैयाहरूलाई स्थापना भएको छैन। सरकारले मुक्ति त गयो, गरिसकेपछि सबैलाई हल भएको छैन के कमैयाहरूको स्वास्थ्य चाहिँ कमैयाहरूको ठूलो मिर्गौला भयो पेटमा अनि ठूलो रोग भएपछि त्यो चाहिँ हाम्रो कमैयाहरूको त्यतिकै मृत्यु हुन्छ। हामी दवाई गर्न सक्दैनौ किनकि हाम्रो मजदुरी गरेर खाने मान्छेहरू हाम्रो जग्गा छैन, अलिकता बासुबास मात्रै छ। अनि मजदुरी गरेर खाने मान्छेहरूको त्यस्तो ठूल्ठूला रोग भएपछि हामी कमैयाहरूले दवाई गर्न सक्दैनौ, त्यतिकै मर्न सक्छौ। त्यसको लागि पनि हाम्रो धेरै समस्या छ।
3: मुक्त कमैया बस्तीकी कल्पनिया थारूले नयाँ लायकपुर बस्ती जाने बाटोमा सड़क लाइट नभएकाले रातिको समयमा आउजाउ गर्न समस्या हुने, दुर्घटना तथा आपराधिक घटना बढ्दै गएका, सड़क मर्मतमा समेत सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो।
5: जुङ्गानक दुकान सम उपार सम पक्की रोड बना दिही, लड़कन के बड़ो समस्या बाटिन, ड्राइभर फेक न साइकिल चलाइ सकथै न कुछ, गिरत फिरत अइथै ओकाकर, यहाँ कना सकुन के कहो, उ त रोडे रोडे कहो, लाइन जोड़ल बा ओइ बल्ब डारल बा, हमारे होर अंधार रह, लड़का कना अंधारे में जीथै, अंधारे में थै कतरा घटना हुई था, कतरा का मने फे लड़का मार मार चल जीथै, जीने के मारे लखिन लड़कन है।
3: सोही बस्ती की विदेशिनी थारूले जमरा नदीले कटान तीव्र पारेको, जमरा नदीले बस्तीतिर धार परिवर्तन गरेकाले नदी नियन्त्रणमा लगानी गरिदिन माग गर्नुभयो।
6: हाम्रो यहाँ जमरा ठूलो नदी छ, कुलो पनि छ, जस्तै थोरै जग्गा यो ऐलानी जग्गा छ, हामी यो तटबन्धनको लागि वृक्षारोपण सालसालै गरिराखेको छु। जमराको मुहाना हाम्रो यो गाउँतिर मोड लिइसकेका छ, गाउँमा पानी बस्ने धेरै सम्भावना हुन्छ यो बर्खाको बेलामा ठूलो पानी आएपछि। के अनुरोध गर्न चाहन्छु कि जानकी गाउँपालिकाबाट हुन्छ कि कुनै संस्थाबाट हुन्छ कि सिंचाईबाट हुन्छ, हाम्रो यो जमरा कुलोको जहाँबाट माटो अलि बढी काटिसकेका छ त्यहाँबाट तटबन्धन दिनलाई धेरै अनुरोध गरिराखेको छु। हाम्रो यो समुदाय लगभग 85 घर जति छ, धेरै जोखिममा छ।
3: महिला स्वास्थ्य स्वयंसेविका मीना चौधरीले मुक्त कमैयालाई रोजगारीको समस्या रहेको, बाढ़ी आउँदा सुरक्षित भवन नभएको, उच्च धारा शौचालय नभएकाले त्यसमा लगानी गरिदिन माग गर्नुभयो।
7: लाइन नै हो, लाइनको व्यवस्था गरिदिही, और हाम्रो यहाँ मुक्त कमैयनके रोजगारी नै हो, रोजगारी बाकले से ऐसिक हो कि अब पुरुष उखरे तो जैठे बाहर कमाए, अब महिलन फे रोजगारी देख पड़ल, रोजगारी तो बा तो जम्मे 500 में 400 में 500 में करते हैं आजकल रोजगारी, कम से कम हमारे 700-800 सम रोजगारी एक दिन के देख पड़ल। अनुरोध करतु मैं सरकार से, जैसे कि हमारे यहाँ समस्या बहुत बा, जैसे बाहर ही आजकल से हमारे ठूलो भवन नहीं हो, हमन उच्च भवन एक ठो देख पड़ना जरूरी बा, उच्च एक ठो हमारे धारा फे नहीं हो, खाने पानी की सुविधा फे नहीं हो, शौचालय फे नहीं हो, हमारे बाढ़ आई जाए कले से हमारे व्यवस्थापन कैसे करब, तब हमारे एक ठो हमान भवन देना जरूरी बा।
3: जानकी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष सुरेश चौधरीले मुक्त कमैयाका समस्याका समस्या बारे आफूहरू जानकार रहेको बताउँदै सरकारले कमैया मुक्ति गरेकै कारण आज मुक्त कमैयाले स्वतन्त्रतापूर्वक बाँच्न पाएका बताउनुभयो।
8: 2057 साल मुक्त कमैया घोषणाकरणको 26 वर्ष हुन्छ, हाम्रो 26 वर्ष पाछ हुन्के हेर्न से उ दर्दनाक पीडा अब सञ्जीवी कलशते सकुन कहारी लाग्दो बा, त्यो समयमा अपने उग्रा आज जसी कि यहाँ बैठल बाटी बैठा नहीं पाई अवस्था रहा अपने होगा अब फिर किसान घर में कि तो छेपा लगा के सैकल रहती था वो किसान सानी भूसा या भैंसा पलना उ काम में जुटल रहती ऐसी कुछ अपने होकर स्वतंत्रता नहीं रहा तब हमारे 26 वर्ष जो बीतल उस समय में बहुत परिवर्तन हुई और देश के समग्र परिवर्तन के लायक देश के आर्थिक अवस्था मजबूत हुई लायक वहाँ के देश के नागरिक मजबूत हुई पढ़ना जरूरी रहा उस विषय में अपने होकर जब यहाँ के सब कुछ मुक्त कमैया हो के अपने आपन व्यक्तित्व विकास करना अवसर पैली ऊ संग देश के भी विकास हुई अवस्था हो। 26 वर्ष बीच निकल पाछ फिर अपने हुकम सरकार से जुन कर्जिना व्यवस्था रह ऊ पूरा हो सकल अवस्था नहीं हो। अब फिर हेरल से तमने भी मैडम कने की अब मुक्त कमैया हो सकल पाछ मुक्त कमैया हो अभी फिर ढेर चीज से वंचित परिवार को मुक्त कमैया तो होने तर ढेर मने अभी मुक्त कमैया परिचय पत्र फिर नहीं पाई सकल अवस्था।
3: विक्रम संबत 2057 साउन 2 गते नेपाल सरकारले अनुचित ऋण मिनाहा सहित कमैया मुक्तिको घोषणा गरेको थियो। त्यसको एक वर्षपछि जारी कमैया श्रम निषेध ऐन 2058 बढुवा श्रमलाई कानूनी रूपमा पूर्ण प्रतिबन्ध लगाएको हो। कमैयामाथिका सबै ऋण मिनाहा गरेर पुराना लिखत र सम्झौता स्वतः अमान्य गरी सरकारले पुनस्थापनाका लागि घर जमीन नगद सहायता र शिव विकास कार्यक्रम सञ्चालन गरेको हो। मुक्त कमैया समाज कैलालीका उपाध्यक्ष सीता चौधरीका अनुसार अझै 1500 मुक्त कमैया परिचय पत्र पाउन बाँकी र 900 परिचय पत्र पाएकाले जग्गा पाउन बाँकी रहेका छन्।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
10: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
11: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
12: होइन चाहिँ जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ तलाई?
11: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
12: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
13: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
14: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
15: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर।

0: दिनको लागि चाहिँ दिनमा 20 जना 10 जना आइराख्नुहुन्छ सो त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि चाहिँ त्यो प्राकृतिक खेतीमा चाहिँ जोड दिनुपर्छ भनेर चाहिँ विटन गरेको छ अति विपन्न घरधुरीहरूलाई सहयोग पनि गरेको छ जसको छैन बालबालिकाहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ सामग्रीहरू पनि दिने गरेको छ
1: जानकी गाउँपालिका वडा नम्बर 8 बगरेयाका जानकी चौधरीले सहकारीबाट पाएको कृषि सामग्री कृषि कार्यमा सहयोग पुग्ने बताउनुभयो उहाँले सहकारीबाट कृषि सामग्रीसँगै तरकारी खेतीमा मल प्रयोगबारे जानकारी पाएको बताउनुभयो
2: प्लास्टिक क्यारेट अनि यी चाहिँ हामी घरेसी मल जल प्रयोग गरे लगाइन रहेछ आफ्नो फाइदा बेच्ना सबको लङ फाइदा हुँदैछ तर सहयोग गरेर असल सिनेछु संस्था तरकारी खेती गर्न मन चाहिँ सहयोग पुग्न एक कठा खेती 5 कठासम्म लगाइ खेतमा चाहिँ अनिवार्य हुनु पर्दैछ जसको थियो आफ्नो लाखुलसे या त बेच बिक्री गर्नसे चाहिँ फाइदा चाहिँ हामी निकाएर पर्दैछ उहाँ चाहिँ सर्विस हामी सहयोग गर किना तरकारी लगाएको आफ्नो घर चलाइ सेक्ना होइन अनि स्वास्थ्य मना जान्छे बिसाजी बनाएको छिटक मना आफ्नो स्वास्थ्य मना जान्छे मजा हुन्छ कि बजारके बिसाजी प्रयोग गर्न
1: कृषि सामग्री गुडनेभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र लस्ताजेदारी संस्था सहयोग नेपालको समन्वयमा वितरण गरिएको हो सहकारी संस्थाले सदस्यहरूलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले सामग्री वितरण र तालिम सञ्चालन गर्दै आएको छ साउन लागेसँगै महिलाहरू हातमा हरियो चुरा र हरियो लुगामा सजिएको देखिन्छ साउनलाई कतिपय धार्मिक महिनाका रूपमा लिई माछा मासु बार्ने र उपवास बस्ने पनि गर्दछन् यसो विषयमा सहकर्मी पूर्ण विकले मल्लिका विद्यापीठ गुरूकुल टिकापुरका टिकारा मारेलाई साउन महिनाको धार्मिक महत्व के छ भनी सोध्नु भएको छ
3: महिना चाहिँ कुनै पनि धार्मिक अथवा अधार्मिक हुँदैनन् सबै महिनाहरू धार्मिक नै छन् त्यो हामीले कसरी मान्छौं भन्ने चाहिँ फरक हो यो चाहिँ साउन र भदौ दुई महिना वर्षा ऋतु रहन्छ र वर्षा ऋतुको समयमा चारैतिर जलमग्न भएको अवस्था हुन्छ यो जलमग्न भएको अवस्थामा हाम्रा प्राचीन ऋषिहरूले यसलाई एउटा अध्ययनको र कसरी हामी बढ़ीभन्दा बढ़ी आध्यात्मिक शक्तिलाई बढ़ी कसरी प्राप्त गर्न सक्छौ किनकि जलको प्रवाह चारैतिर हुन्थ्यो अहिले नै छ त्यति बेला त झनै हुन्थ्यो त्यो अवस्थामा यताउता अन्य कार्यहरू चाहिँ गर्न सकिँदैन र यो अवस्थामा चाहिँ ईश्वरको उपासना कसरी गर्न सकिन्छ भनेर हाम्रा ऋषिहरूले यो महिनालाई विशेष गरेर यो साउन र भदौ दुईटै महिना यदि हामी साउनलाई मात्रै मानिरहेछौ वर्षा ऋतु दुईटै महिनालाई यो रूपमा हाम्रा ऋषिहरूले मानेका थिए र जब शरद ऋतु शुरू हुन्थ्यो अनि मात्रै आफ्ना अन्य कार्यहरूमा त्यति बेलाको हाम्रो समाज अगाडि बढ़थ्यो र त्यसैको उपलक्ष्यमा यसलाई धार्मिक रूपमा सांस्कृतिक रूपमा र परम्पराका रूप यो महिनालाई विशेष रूपले चाहिँ मानिएको छ र यो के हो त भने एउटा मानव समाजको लागि उसले आफ्नो जीवनमा गर्नुपर्ने मनुष्यताका जो कर्महरू छन् त्यसका लागि निर्धारण गरिएको महिना हो एक र अर्को कुरा के हो त भने यसलाई अलिकति पौराणिक इतिहाससँग चाहिँ जोड्ने हो भने शिवजीलाई चाहिँ आधार मानेर त्यो बनाइएको छ र यद्यपि शिव ईश्वरको नाम यसमा कुनै समस्या भएन होइन तर पनि जसरी मानेको छ जस्तो सोमबार चाहिँ शिवको हो अनि सोमबारको चाहिँ शिवको उपासना गर्यो भने उसलाई चाहिने उसले चाहेका कुराहरू प्राप्त हुन्छन् उसको इच्छा पूरा हुन्छ भन्ने एउटा मान्यता चाहिँ रहेको छ तर ईश्वरको जो कृपा भनेको कुनै सोमबार मंगलबार आइतबारसँग कुनै सम्बन्ध उसको चाहिँ रहेन किनकि ईश्वरले नै सबै बारहरूको परिगणना गरेको छ काल निर्धारण गरेको छ काल निर्धारणमा कुनै पनि शुभ अशुभ चाहिँ हुँदैनन् मानिसहरूमा एउटा चाहिँ धारणा के हो त भने ल यो धार्मिक महिना हो किनकि हाम्रा ऋषिहरूले यसलाई उपासनाको सर्वोत्तम महिना मानेको हुनाले धार्मिक महिनाको रूपमा चाहिँ हाम्रो समाजमा जसले सनातन धर्मलाई चाहिँ स्वीकार गर्छन् उनीहरूले चाहिँ यसलाई धार्मिक महिनाको रूपमा स्वीकार गरेर ईश्वरको उपासना गर्छन्
4: भनेपछि वर्खाको समयमा थकी शरीर एउटा फुर्सदिलोपन पनि भयो होइन
3: हजुर एकदम
4: फुर्सदिलो समयलाई भगवानलाई ईश्वरलाई सम्झिने एउटा आधार चाहिँ
3: एकदम एकदम जस्तो वर्षा ऋतुमा धेरै कुराहरू चाहे त्यति बेलाको समाज व्यवस्था जो थियो यद्यपि आज त्यो व्यवस्था रहेन नरहँदा पनि त्यति बेलाको समाज व्यवस्था अनुसार खेती गर्नुपर्ने खेती गरेर चाहिँ उब्जाउनु पर्ने समय हो नि त यो गरिसके जब वर्षा ऋतु शुरू हुनेसम्म हामी चाहिँ खेती गरिसकेका हुन्छौँ हामीले काम गरिरहेका हुन्छौँ त्यो काममा अनेक प्रकारका धुलो माटोसँग हामी खेलेका हुन्छौँ हिलोसँग खेलेका हुन्छौँ अब हिलोलाई चाहिँ पखाल्ने दिनको रूपमा चाहिँ हाम्रो समाजले आज पनि लिइरहेको छ यसको तात्पर्य नै के हो त भने त्यस्तो प्रकारको हिलो धुलो जो लागेको छ त्यसलाई फाल्ने र एउटा शुद्धिकरण गरेर ईश्वरको उपासना गर्ने महिनाको रूपमा यसरी लिइन्छ र अर्को जस्तो माछा मासु त्यागको कुरा अब यसमा के हो त भने यद्यपि मैले कुनै कुरालाई समर्थन अथवा उ चाहिँ गर्दिनँ किनभने मानवको आहार आहार मासु होइन, मेरो सिद्धा सिद्धान्त चाहिँ त्यो हो। किनकि आहार हिंसक प्राणीहरूको हो, कुकुरको हो, बिरालोको हो, सिंहको, बाघको, किनकि ती मासु बिना बाँच्न सक्दैनन्, हामी मासु बिना बाँच्न सक्छौ। त्यसैले आहार मनुष्यको होइन मासु, तर पनि मानिसले खान्छ। यसमा चाहिँ के हो भने यद्यपि उसले कुनै दिन छोड्छ कुनै दिन खान्छ, यसलाई के हो भने हिंसालाई चाहिँ उसले कालकोषमा निर्धारण गरेको छ। साउनको महिना नखाने, भदौको महिना खाने।

0: कुनै अर्थ रहेन त्यसको। यदि नखाने भने कहिले नखाने। धार्मिक कुराहरू आध्यात्मिक क्षेत्रमा जानुपर्छ, धार्मिक कुराहरूलाई मान्नुपर्छ, त्यो आफ्नो ठाउँ एकदमै उत्तम छ, राम्रो कुरा हो। तर पनि यदि हामी मानिस छौँ भने, यदि हामीमा मनुष्यता चाहिँ ल्याउने हो भने, र ईश्वरले त कुनै दिन पनि त उत्तो गरेको छैन, यो दिन खा यो दिन नखा भन्नुभएको छैन, किनकि ईश्वरले त मनुष्यलाई सदैव मनुर्भव भन्नुभएको छ कि मनुष्य बन। अब यदि कुनै पनि मानिसले कुनै प्राणीहरूलाई मारेर ल खान्छ भने मनुष्यता रह्यो कहाँ त, त्यहाँ मनुष्यता नै रहेन। त्यसैले मनुर्भवको यो जो सिद्धान्त छ, वेदको सिद्धान्त, यसलाई हामीले कुल्चेका छौँ, यसलाई कुल्चिनु हुँदैन।
1: जस्तो पछिल्लो समय महिलाहरू हरियोपनसँग म्याचिङ गर्ने जुन सिस्टम आएको छ होइन, हरियो चुरा लाउने, हरियो लुगा लाउने अथवा हरियो मेहन्दी लाउने, यो खासमा देखावटी हो अथवा कुनै धर्मसँग जोडिएको हो?
0: अनि यसको धर्मसँग कुनै सम्बन्ध छैन। श्रावण महिनाको जो महत्व छ, त्यो महत्व भनेको नै कार्यबाट स्थगित भएको व्यक्ति विश्राम गरेर ईश्वरको उपासना गर्ने दिन हो, यो भन्दा बाँकी चाहिँ यसको अरू केही पनि छैन। र जो हरियोसँग सम्बन्ध राख्ने कुराहरू छन्, यसका लागि चाहिँ मानिसले किन गरे भन्ने कुराहरू हुन्छ। यद्यपि श्रावणमा जताततै हरियाली हुन्छ, हरियालीलाई म पनि त्यस्तो बनाऊ भन्ने एउटा भावना हुन सक्छ, तर यसलाई धर्मसँग चाहिँ जोड्न सकिएन। विशेष गरेर आजभन्दा लगभग 10-12 वर्ष अगाडि यसको कुनै महत्व थिएन, त्योभन्दा पछि चाहिँ यसको महत्व कतैबाट आएको छ, कसैले चाहिँ ल्याएको छ, अहिले चाहिँ देखा सिकीमै धेरै कुराहरू चाहिँ भएका छन् यस्ता कुराहरू।
2: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: बुका पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटाका आज था, का कना हो बाबा के ओष्ट पाटिन गतिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटाका था, बढ़िया ठाव से झोला लाना नहीं चिपठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रति लिटर 1 रूपियाँ र विद्युत चार्जिङ शुल्कमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ पूर्वाधार विकास मन्त्री सुनिल लम्चाल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाउँदै महासंघले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएको हो खोज खबरमा अब पालो जनआवाजको हिजो मुक्त कमैया दिवस मनाइएको छ आजको जनआवाजमा हामीले केही मुक्त कमैया परिवारका सदस्यलाई कमैयाहरूका समस्या के छन् के विकास चाहिएको छ भनी सोधेका छौं
11: नमस्कार रमेश थारू नयाँलागपुर जानकी 3 बरघर मुक्त समस्या त हाम्रो जमरा काट्ते बा न हाम्रो टावर हो न पावर हो कुछ नै हो सब भल बा हाम्रो यहाँ त कुछ नै जैसे कहाँ कहाँ मंगबौ सिचाई से कहली ओहो नै देख जगह त 5 कट्ठा पहिला थियो बिजली बत्ती बा पावर नै हो और समस्या त ढेर बा सब ठाउँमे पिच बनि गेल हो ठाउँ पिच नै बनल हो रोड तीन फर्क के रोटे नहीं हो बढ़िया बाढ़ हाथी का लगे बात तो कोठे बहुत काट दिल गिरन थे वही डर तो पानी फूटने बा हमारे डर बाबू फिर बनाई के लिए वो नहीं अब आई बाढ़ पीट कर का कर मैंने बना देव कह के हम कोई बने क्या रहे भीतर बांध देव कर बांस कह के माटी भटानी कर दे वो सब कहल हो कहिया बने थे
12: हमारा कैलाश नगर लाइकपुर वाला नंबर 3 के मई सदस्य हुए डांडा से हमार उस समूह के हमार महिला समूह के घर में एक छोट नलका नहीं हुए कारण में हमन दुख हुई था वो कहानी के रिश्ता हमन गावी से मिले की नगर पालिका से मिले की वो समस्या की कहानी के रिश्ता हमार जरूरत हुई कारण से मैं ई योजना में बढ़ना चाहता हूँ नलका के बारे में ई सबको संचालन के समाज बहुमत के कहानी के रिश्ता में ई सबको जो कहना हमार कहानी बात है हमार सदस्य वहाँ के समय से सबको जहन के संविधान बढ़िया हुई करने हिसाब से मैं संचालन करना ये अनुमति देती
13: हूँ नमस्कार मेरा नाम गोविन्द चौधरी ठेगाना जानकी गाउँपालिका 3 नयाँलाइकपुर मुक्त कमाईको बारेमा हुन त अब धेरै समस्याहरू छ विशेष गरी अब संघीय संरचना हाम्रो संविधान अनुसार निर्माण भइसकेपछि तिनै तहको सरकार हुँदा पनि मुक्त कमाईको 26 स्थापना दिवस मनाउने क्रममा पनि हामीले सानो सानो कुरा शिक्षा स्वास्थ्य रोजगारको कुराहरू गरिरहेछौँ धेरै ठुलो हामीले परिवर्तन पनि मागेको होइन मुक्त कमाईले सामान्य अब जीविकोपार्जनको लागि स्थानीय स्वरोजगारका कार्यक्रमहरू विशेष गरी मुक्त कमाईलाई प्राथमिकता स्थानीय सरकारले गरिदियोस् भन्ने हाम्रो माग अब स्थानीय सरकार सबैभन्दा हाम्रो नजिकैको सरकार हो, हामीले भन्ने ठाउँ पनि यो नै हो। हाम्रो प्रदेश सरकार केन्द्रको सरकारसँग हामी ठुलो कुरा राख्न हाम्रो दूरी टाढा पर्न सक्छ, तर स्थानीय सरकारले विशेष गरी गाउँपालिकाले आज कार्यक्रममा हाम्रो यहाँ आउनु भएको छैन, आइदिएको भए उहाँहरूले अझै सुनेर राम्रो सल्लाह सुझाव हाम्रो प्रतिक्रिया समस्या गुनासो सुनेर वार्षिक नीति कार्यक्रममा पनि हाम्रो समस्या सम्बोधन गरिदियो भए राम्रो हुन्थ्यो। अब जस्तै अब मुक्त कमाएको सन्तानहरू अब यति महँगो शुल्क तिरेर पढ्न बाध्य छन्, अब महँगो शुल्क नतिरेर पढाउन नसक्नेहरू अहिले बाहिर कमाउने लागु औषधमा दुर्व्यसनीमा फस्ने समस्या देखिरहेको छ। यस विषयमा स्थानीय सरकारले कार्यक्रमहरू ल्याइदिएको भए झनै राम्रो हुन्थ्यो। बालबालिकाको पनि यो नै समस्या छ, बीचमा पढाइ छोड्ने भइरहेको छ। यस्तै गरी स्वास्थ्यमा पनि समयमा उपचार नपाएर मुक्तकमाहरू कतिपय मुक्तकमाहरू मृत्युवरण गरिरहेका छन्। यस्तै सानो सानो कुरामा नै मुक्तकमाले परिवर्तन हासिल गरेको छ। यसै विषयमा हरेक तहको सरकारले सम्बोधन गरिदियो भने राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव हो।
10: नारायणगढ मुगलिन र मुगलिन काठमाण्ड सड़क खण्डमा कतै पनि पहिरोले अवरूद्ध नभएको प्रहरीले जनाएको छ। चितवनको मुगलिन नारायणगढ र मुगलिन काठमाण्ड सड़क खण्डमा गैरातीदेखि रोकिएको सवारी साधनहरू आज बिहानैबाट सञ्चालन हुन थालेका छन्। बिहान 6 बजेदेखि सवारी साधनहरू चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिनुभयो। देशभर मनसूनको प्रभाव बढ़ेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसूनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर आसपास रहेको छ। हाल देशभर बदली भएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ। हिमाली पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेश बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। र फ्रान्सलाई हराउँदै इंल्याण्ड फिफा विश्वकप 2026 तेस्रो बनेको छ। मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंल्याण्ड तेस्रो बनेको हो। इंल्याण्डको जितमा बुकायो शाखाले ह्याट्रिक पूरा गरे। पहिलो हाफमा 2 गरेका शाखाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंल्याण्डले त्यसपछि लगातार गोल गरेको हो। 18 मिनटमा कोसान कोन्साले हेडर मार्फत गोल गर्दै इंग्ल्याण्डलाई 2 को अग्रता दिलाएका थिए। त्यसपछि साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमै 4 अग्रता दिलाएका हुन्। दोस्रो हाफमा फ्रान्सले लगातार 3 फर्कायो। 48 मिनटमा कप्तान किलियन एम्बाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काएका थिए। सन् 2066 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंग्ल्याण्ड 4 भएको थियो। यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुल अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट। अस्पताल व्यवस्थापनले सहयोग नगरेको बजगाई परिवारको आरोप। कैलालीमा अझै मुक्त कमिया पुनः स्थापना हुन बाँकी। शिक्षा स्वास्थ्य र रोजगारीमा पर्याप्त सहयोग नभएको गुनासो। धार्मिक मानिसहरूका लागि साउन महिनाको छुट्टै महत्व। अधिकांशले माछा मासु बार्ने र उपवास बस्ने चलन। जानकी नौ बक्लोवामा सहकारीका शेर सदस्यलाई कृषि सामग्री वितरण। र विश्वकपमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बन्यो। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 थारूवासम्म खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा आया।
0: ए साथी हो एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त सर्प भाग्यो त्यता। टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो।
1: ल मलाई त सापले टोक्यो नि मर्ने भयो म।
3: विवेक नाति साथी ल शान्त भएर बस, धेरै नचलिकन बस्छ, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको पर्वाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 3 गते आइतबार, तदनुसार जुलाई 19 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको आज हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। परिस्थिति अनुसार चल्न नसक्दा पनि दुःख पाइनेछ, विश्वास पात्रबाट धोका हुन सक्छ। वृष राशि उनको शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, सुख समाचारले दिन उत्साहपूर्ण रहनेछ, पढ़ाईको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिथुन राशि उनको रोकिएको घरेलु कामकाज विस्तारै बन्नेछ, हतारको निर्णयले काम बिग्रन सक्छ, दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। कर्कट राशि उनीहरूको इच्छ्यालु मन भएकाहरूले सताउलान्, प्रत्यक्ष नतिजा कमजोर रहला, प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला। सिंह राशि उनीहरूको व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ, मेहनतले राम्रो उपलब्धि दिलाउनेछ, आमदानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। कन्या राशि उनीहरूको पहिलेको सफलताले हौसला जगाउनेछ, बिछोडेका आफन्तसँग भेट हुने समय छ, स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तुला राशि उनीहरूको आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ, आफन्तजनबाट टाढिनु पर्ला, व्यापारमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। वृश्चिक राशि उनीहरूको नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ, रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्याङ्कन हुनेछ। धनुराशि उनीहरूको विगतका कमजोरीले समस्या पार्ला, अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्, स्वार्थका लागि नजिकनेहरूबाट सजग रहनुहोला। मकर राशि उनीहरूको आफ्नो क्षेत्रमा प्रभाव पर्नेछ, काम गरेर नामदाम कमाउने बेला छ, लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। कुम्भ राशि उनीहरूको कामको चाप बढ्नेछ, बन्दै गरेको काम स्थगित हुन सक्छ, श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला। अन्तिममा मीन राशि मीनराशिनीहरूको प्रियजनसँग भेट हुने भेटघाटले दिन रमाइलो बन्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा बने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5561255 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेशका।

सुरज गानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 कार्यक्रम हाम्रो वन, 9 बजे थारूवासम्म समाचार, 12 बजे कार्यक्रम मध्याह खबर, 3 बजे कार्यक्रम देउडा चौतारी, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 7:30 साझा खबर, 9:55 बजे खबर संक्षेपसँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हौस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
1: छिच्छि, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
2: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर, साउन 5 र 6 गते।
3: कन्या प्रावि टीकापुर, साउन 7 र 8 गते।
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
3: कर्णाली मावि टीकापुर, साउन 11 र 12 गते।
0: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
0: वडा नम्बर 4 को कार्यालय, साउन 17 देखि 19 गतेसम्म।
3: वडा नम्बर 2 को कार्यालय, साउन 20 देखि 25 गतेसम्म।
0: वडा नम्बर 3 को कार्यालय, साउन 26 देखि 28 गतेसम्म।
3: वडा नम्बर 5 को कार्यालय, साउन 29 देखि 31 गतेसम्म।
0: वडा नम्बर 6 को कार्यालय, भदौ 1 गतेदेखि 3 गतेसम्म।
3: वडा नम्बर 7 को कार्यालय, भदौ 4 देखि 6 गतेसम्म।
0: वडा नम्बर 8 को कार्यालय, भदौ 7 देखि 9 गतेसम्म।
3: र वडा नम्बर 9 को कार्यालय, भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98-485-18-88, 98-485-15-56 र 98-486-13-434।
3: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल चैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625232। अछाम मंगल चैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
6: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915600088 र 561-088।
6: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
8: Thank you. बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग अपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुई लगमार बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
9: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयास र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 स्थित कर्णाली करिडोर सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी दिँदैछौ। आजको कार्यक्रममा कर्णाली करिडोर सामुदायिक वनका गतिविधि सम्बन्धी वन उपभोक्ता समूहका अध्यक्ष गोविन्द विष्टसँग गरिएको कुराकानी, वनबाट पाउने सेवा सम्बन्धीको जनावास प्रस्तुत गर्दैछौ। कार्यक्रमकै शुरूमा वनका अध्यक्ष संघको कुराकानी जोड्दैछौ। 2075 सालमा स्थापना भएको सामुदायिक वनमा अहिले 500 जना उपभोक्ता रहेका छन्। कर्णाली करिडोर सामुदायिक वन 323.32 हेक्टर क्षेत्रफलमा फैलिएको छ। कर्णाली करिडोर सामुदायिक वनले वन पैदावार बिक्री वितरणसँगै सामाजिक कामको क्षेत्रमा पनि काम गरिरहेको छ। आजको कार्यक्रममा यसै विषयमा कर्णाली करिडोर सामुदायिक वनका अध्यक्ष गोविन्द विष्टसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँग गरिएको यो कुराकानी। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यो कर्णाली करिडोर सामुदायिक वनले चाहिँ कसरी काम गरिराखेको छ, आफ्ना गतिविधिहरूलाई कसरी अगाडि बढाएको छ, थोरै जानकारी गराइदिनुहोस् न।
1: यो कर्णाली करिडोर सामुदायिक वन हामीले 2075 साल 3 महिना 6 गते हाम्रो हस्तान्तरण भएको हो। अनि यो सामुदायिक वन सञ्चालन गर्ने सन्दर्भमा हाम्रो 2 वटा एउटा विधान छ भने एकातिर कार्ययोजना छ, अनि त्यो विधानले हाम्रो समूहलाई चाहिँ चलाइरहेछ भने यो कार्ययोजनाले वन चलाइरहेछ। त्यसैको परिधिमा रहेर हामीले काम गर्दै आएका छौँ। कार्ययोजनामा हाम्रो वार्षिक स्याउलो सत्तर, जर्ना दाउरा, काठ गोलिया निकालेर हाम्रो यता घाटगतीमा ल्याएर हामीले उपभोक्तालाई चाहिने नियमित दिँदै आएका छौँ। र त्यो बिक्री वितरणको आदेश ल्याएर हामीले उपभोक्ताहरूलाई 7 दिनको सूचना पास गर्छौँ। आफ्ना आवश्यकता भएका उपभोक्ताहरूले निवेदन दिनुहोला, अनि वन पैदावार जर्ना दाउराको बारेमा भनेर हामी सूचना निकाल्छौँ। अनि उहाँहरूले निवेदन दिनुहुन्छ। निवेदन दिइसकेपछि अनि हामीले चाहिँ बिक्री वितरणको लागि हामी डिभिजन वन कार्यालयबाट हामी आदेश ल्याउँछौँ। आदेश ल्याइसकेपछि एउटा हाम्रो आपूर्ति समिति हामी बनाउँछौँ। त्यो आपूर्ति समितिले हामीले बिक्री वितरणको लागि उहाँहरूलाई चाहिँ जिम्मेवारी दिँदै उपभोक्ताहरूले त्यो वन पैदावारहरूको रकम चाहिने ब्याङ्कमा चाहिँ दाखिला गरेर भाउचर पेश गर्दै हामीले चाहिँ जर्ना दौरा काठ गोलिया अहिलेसम्म बिक्री वितरण गर्ने एउटा हाम्रो परिकाठी चाहिँ छ।
0: यहाँले चाहिँ वन पैदावार बिक्री वितरणका कुरा गर्नुभयो। यो वन पैदावार जस्तो काठ दाउराहरू बिक्री वितरण गर्दाखेरि कसरी सूचना प्रवाह गर्नुहुन्छ, अनि त्यो आइसकेको निवेदनलाई पनि यहाँहरूले कसरी त्यसलाई चाहिँ छनौट गर्नुहुन्छ?
1: हामीले वन पैदावार बिक्री वितरणको सन्दर्भमा उपभोक्तालाई सूचना प्रवाहको कुराहरूमा हामीले सार्वजनिक ठाउँमा सूचना पनि हामीले तास्ने गरेका छौँ, र सबै उपभोक्ताहरूले सूचना पनि कतिपयले हामीले देखेनन् भन्ने किसिमका पनि जुन गुनासा आउने गरेको कारणले गर्दा सबै उपभोक्ताहरूलाई जानकारी होस् भनेर सूचनाको साथसाथै हाम्रो गाउँ टोलमा चिराङ्गी छ, अनि बर्गर लगाएर चिराङ्गीलाई प्रयोग गरेर प्रत्येकको घर दैलोमा गएर हाम्रो मिति यतिमा वन पैदावारहरू बिक्री वितरण हुँदैछ, निवेदन दिएका उपभोक्ताहरूले फलानु मितिमा सम्पर्क गर्नुहोला, उपस्थिति हुनुहोला भनेर हामीले चाहिँ सूचना गर्ने गरेका छौँ।
0: जस्तो त्यो सूचना गरेर निवेदनहरू पर्यो भने छनौट चाहिँ कसरी गर्नुहुन्छ यहाँहरू?
1: हाम्रो छनौट गर्ने प्रक्रिया भनेको के छ भन्दा, उपभोक्ताको निवेदनको आधारमा उपभोक्ताहरूले वन पैदावारहरू लिइसकेको उपभोक्ताहरूलाई उपभोक्ताहरूको चाहिँ बढी निवेदन आएको खण्डमा अनि त्यसलाई होल्ड गरेर नयाँलाई र विशेष गरेर घर बनाउने उपभोक्तालाई नै हामीले प्राथमिकता दिएर हामीले वन परिद्वारा वितरण गर्ने हामीले सिस्टम बनाएका छौँ।
2: जस्तो अनुगमन गर्दा पनि उपभोक्ताको आवश्यकतालाई हेरेर आज फेरि होल्ड भन्नाले पहिला परिसकेको तर नपाएको उपभोक्तालाई
1: प्राथमिकता दिने गरेका छौँ।
2: त्यो चाहिँ कस्तो कार्य समिति नै जान्छ कि यहाँहरूको त्यस्तो अनुगमन समितिहरू छुट्टै छ कि के छ?
1: हाम्रो एउटा अनुगमन समिति पनि छ र त्यसको साथसाथै कार्य समितिका मान्छेहरू पनि हामी जान्छौँ अनुगमन गर्न।
2: पछि त्यो अनुगमनको प्रतिवेदन फेरि समितिमै बुझाउँछ,
1: समितिमै आउँछ,
2: त्यसपछि बिक्री वितरण,
1: त्यसपछि बिक्री वितरण हुन्छ। हाम्रो यो सामुदायिक वनमा खासै त्यस्तो समस्या चाहिँ छैन। वन परिद्वारको चाहिँ कमी अहिलेसम्म कसै उपभोक्ताहरूलाई पुगेको छैन। तपाईँले घर निर्माण गर्न लाग्नु भएको छ, 50-60-100 क्युबिट पनि हामीले दिने गरेका छौँ। हाम्रो अहिलेसम्म मैले वन परिद्वार पाएन, कार्ड पाएन, कार्ड नभएकै कारणले गर्दा मेरो घर निर्माण गर्ने क्रममा चाहिँ रोकिएको छ भन्ने किसिमको अहिलेसम्म हाम्रो समुदायमा त्यस्तो गुनासो पनि आएको छैन।
2: भनेपछि पारदर्शी किसिमले हामीले गरिराख्नु भएको छ। फेरि सामुदायिक वनभित्र त उपभोक्ताको पनि वर्गीकरण गरिएको होला, त्यो के छ? त्यो उपभोक्ता वर्गीकरणलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ या कसरी व्यवस्थापन गर्नुहुन्छ? वर्गीकरणकै आधारमा काठ दाउरा बिक्री वितरण गर्नुहुन्छ या के छ?
1: हाम्रो यो उपभोक्ताहरूमा छ वर्गीकरण, सम्पन्न, मध्यम, विपन्न। अहिले त फेरि राज्यले अति विपन्नका कुराहरू पनि ल्याइसकेको अवस्था छ। अनि सम्पन्न वर्ग भन्दा पनि विशेष गरेर हाम्रो समुदाय वनले यो अति विपन्न र विपन्न वर्गलाई हामीले पहिलो प्राथमिकता दिएका छौँ। उहाँहरूलाई चाहिँ वन परिद्वारको आवश्यकता छ तर चाहिँ उहाँहरूसँग पैसो छैन। अनि त्यस्ता किसिमका उपभोक्ताहरूलाई पनि स्वयं म अध्यक्ष नै उहाँहरूको घरमा गएर तपाईँहरूले यदि पैसो छैन भने पनि हाम्रो समुदाय वनले निर्णय गरेर थुप्रै उपभोक्ताहरूलाई अति विपन्न र विपन्न उपभोक्ताहरूलाई निशुल्क दिएर हामीले वन परिद्वारहरू दिने गरेका छौँ र उहाँका घर टौराहरू पनि बनेका छन् र साथै बनाउनै नसक्ने अत्यन्तै वृद्ध उसँग कुनै साधन स्रोत नभएका त्यस्ता खालका पनि हाम्रा केही उपभोक्ताहरू छन्। उहाँहरूका हामीले केही त्यस्ता 3-4 हामीले मान्छेहरूका एकजना हाम्रो बनेरालुका हामीले घर पनि हाम्रो चाहिँ समुदाय वनबाट हामीले निशुल्क रूपमा हामीले निर्माण गरेका पनि छौँ।
2: जस्तो यो तर यो काठ दाउरा बिक्री वितरणकै कुरा होइन, मुख्य आय स्रोत के रहेछ त यो सामुदायिक वनको?
1: यो सामुदायिक वनको मुख्य आय स्रोत भनेको हाम्रो वन परिद्वार नै हो। काठ, गुलिया र जर्ना दाउरा नै हाम्रो मूल आय स्रोत हो। अनि त्यसको साथसाथै हाम्रो केही दण्ड जरिमाना पनि हाम्रो एक किसिमको आय स्रोत छ। यही हाम्रो आय स्रोत, अन्य आय स्रोत भनेको हाम्रो यहाँ केही पनि छैन।
2: जस्तो त्यो काठ दाउराहरू बिक्री वितरण भएको रकम हुन्छ नि यहाँहरूसँग, त्यो चाहिँ कुन कुन शीर्षकमा कसरी खर्च गर्नुहुन्छ?
1: अब यो काठ दाउरा बिक्री वितरणबाट जो आएको जो हाम्रो चाहिँ रकम छ, त्यो रकम विशेषत हाम्रो पहिला कुरो बनेराहरू अनि हाम्रो चाहिँ कर्मचारी उहाँहरूलाई चाहिँ हामीले दिएर यदि बचेको रकम हाम्रै उपभोक्ताहरूमा थुप्रै उपभोक्ताहरूलाई हामीले चाहिँ 76-77 यो 81-82 क्यान्सर पीडित, मृगला पीडितदेखि थुप्रै रोगीहरू पैसै नभएको कारणले गर्दा अकालमै ज्यान जान सक्ने प्रबल सम्भावना देखिएको कारणले गर्दा हामीले विशेष गरी स्वास्थ्य सेक्टरमा हामीले चान्चुन 15-16 लाखसम्म हामीले चाहिँ ट्रिटमेन्टमै हामीले चाहिँ आर्थिक सहयोग गरेका छौँ र त्यसबाट बचेका रकमहरू स्थानीय उपभोक्ताहरूलाई आय आर्जन र जनचेतनामा पनि हामीले खर्च गरेका छौँ र केही रकमहरू हाम्रो चाहिने आमदानीको 25% हामीले वन विकासमा पनि खर्च गर्ने हामीले गरेका छौँ।
2: अनि जस्तो मैले थोरै यहाँको जडीबुटीको कुरालाई जोड्न चाहे, यो सामुदायिक वनभित्र कस्ता कस्ता खालका बोट बिरुवाहरू जडीबुटीहरू पाइन्छ त?
1: हाम्रो यो सामुदायिक वनभित्र खासै त्यस्ता जडीबुटीहरू त छैन। विशेष गरेर यहाँ पिपली पिप्ली पनि एउटा जडीबुटीमा पर्छ. पिप्ली चाहिँ हाम्रो सामुदायिक वनमा प्रशस्त रूपमा छ. त्यसले हामीले संकलन गरेर त्यसरी अहिलेसम्म जम्मा गरेर यो त्यस्तै प्रयोगमा चाहिँ ल्याएका छैनौँ, विधि विधानमा ल्याएका चाहिँ छैनौँ. त्यहाँका उपभोक्ताहरूले चाहिँ आफ्नो चाहिँ काम मिलाएर यो लिने गरेका छन्. अनि त्यस्तो किसिमको चाहिँ त्यसले संकलन गरेर सामुदायिक वनले विधि विधानमा गर्ने चाहिँ गरेका छन्. अन्य जडीबुटीहरू भनेको हाम्रो सामुदायिकमा केही पनि छैन.
2: त्यो त जडीबुटीको कुरा रह्यो, पिप्लीहरू पनि संकलन गरिएको छैन. अब आगामी दिनमा गर्नुहुन्छ होला नि, के छ योजना?
1: आगामी दिनहरूमा अलि पातलो छ, अब अलिकति बाक्लो रूपले जाने त्यसले आफ्नो जाने फैलियो भने हामीले त्यो सोच चाहिँ लिएका छौँ.
2: यहाँले चाहिँ वन पैदावारका कुरा गर्नुभयो, उपभोक्ताको हितको लागि उहाँहरूको आय आर्जनमा सहयोग पुगाउने किसिमले त्यस्तो खालको कार्यक्रम पनि गर्नुभएको छ.
1: आय आर्जनको कार्यक्रममा हामीले यो वर्ष सरकारी खेती अन्य कुनै किसिमको त्यस्तो आय आर्जनका कुराहरूमा हामीले खर्च गर्ने भन्ने एउटा हाम्रो यो 82-83 हाम्रो उसमा चाहिँ कार्यक्रम पनि ल्याएका छौँ. अब यो आर्थिक वर्षमा हामीले विपन्न र अति विपन्न वर्गलाई हामीले केही आय आर्जनको बारेमा एउटा चाहिँ तरकारी प्याकेज बनाएर सुरुवात गर्ने कि भन्ने हामीले एक किसिमको सोच बनाएका छौँ. अब हामी सुरु गर्छौँ होला केही दिनभित्रै, मौसमले साथ दियो भने असल कार्तिकबाट हामीले त्यो सोच बनाइरहेको छौँ.
2: त्यसै गरी मैले थोरै कुरा जोड्न चाहेँ यहाँलाई, जस्तो वन पैदावार काटहरू त बिक्री वितरण गर्नुहुन्छ, त्यो बाहेक अन्य पनि जस्तो यहाँको घाँस भयो खर भयो त्यो पनि बिक्री वितरण गर्नुहुन्छ होला, त्यो के छ?
1: त्यो पनि हामीले यो खर पनि हामीले बिक्री वितरण गर्ने गरेका छौँ. अनि घाँसहरू पनि हामीले पटक पटक उपभोक्ताहरूको आवश्यकता अनुसार घाँस पनि खोल्ने गरेका छौँ. त्यो पनि एउटा हाम्रो आमदानी चाहिँ हो. अब पहिलाको जस्तो खर पनि अहिले उपभोक्ताहरूले काट्दैन, पहिले कसो चाहिँ यो घाँस सास काट्ने गरेका छन्, त्यो पनि अब पशुपालन पनि म्याक्सिमम उपभोक्ताहरूले चाहिँ पाल्न छोडिसकेको अवस्थामा टाइम टाइममा हामीले घाँस खोल्ने गरेका छौँ. अब यो खर पनि कहिले काहीँ हो नभए खर काट्न चाहिँ लगभग 75% उपभोक्ताहरू खर पनि काट्दैन, खर काट्ने छोडिसके.
2: त्यस्तो छ. अब मैले थोरै यो सामुदायिक वनभित्र चाहिँ बेटहरू पनि बाँसहरू पनि देखिएको छ होइन, यसलाई चाहिँ कसरी के गर्नुहुन्छ? थुप्रै छन् यहाँ बाँसहरू बेटहरू, त्यसको कुरा के भइरहेको छ, अब के गर्नुहुन्छ?
1: अब यो एउटा सेयर डियर भन्ने एउटा संस्था थियो, उहाँहरूले तपाईँको वन क्षेत्रमा बाँस लगाउँदा एउटा आमदानीको स्रोत पनि बढ्न सक्छ भन्ने हिसाबले उहाँहरूले हामीले बाँसका बिरुवाहरू उपलब्ध गराउनुभयो. अनि हामीले यो बाँस पनि अत्यन्तै मेहनत गरेर हामीले यसलाई हुर्कायौँ, तर जुन सोचे जस्तो चाहिँ बाँस नभई काँडै बाँस पर्न भएको कारणले गर्दा यो बाँसलाई कसरी उन्मूलन गर्ने होला भन्ने एउटा हाम्रो चिन्ताको विषय भएको छ. र सोही संस्थाले हाम्रै त्यो एउटा ठाउँमा पछाडिपट्टिको एउटा ब्लकमा बेत पनि हामीले लगाएका छौँ. बेत पनि अत्यन्तै राम्रो फस्टाएको छ, त्यो अहिले काट्ने लायकको भएको छैन. अब एक आध वर्षपछि बेत हुर्किँदै गयो भने हामीले त्यसलाई काटेर आफ्नो उपभोक्ताहरूलाई डालाहरू भए, सुप्पाहरू भए, नाक्लाहरू भए, त्यस्तो किसिमको चाहिँ तालिम दिएर हामीले यहाँ नै एउटा त्यसलाई प्रयोगमा ल्याउने भन्ने हामीले एउटा सोच बनाएका छौँ.
2: यी त भए यहाँका वन पैदावारका कुराहरू, अन्य अन्य हामी समग्रमा कुरा गर्यो होइन, यो सँगै तपाईँहरूले अब वन संरक्षण सम्बन्धी पनि उपभोक्ताहरूलाई केही सचेतनाका कार्यक्रमहरू पनि गर्नुपर्छ होला, त्यस्तो के गर्नुभएको छ?
1: अब उपभोक्ताहरूलाई सचेतना सम्बन्धी हामीले पटक पटक तालिम दिने गरेका छौँ. अहिले पनि हाम्रो उपभोक्ताहरूले यो हाम्रो वन हो, हामीले यो वनमा चाहिँ बिना इजाजत वन प्रवेश गर्नु चाहिँ हुँदैन, हात तयार लिएर चाहिँ जानु हुँदैन भन्ने कुराहरू पटक पटक उहाँहरूलाई हाम्रो उपभोक्ता गर्दै पनि लगाएको घेर्दा पनि हाम्रो उपभोक्ताहरूले काटेर बाख्रा पाडाएर जाने, यो चौपायाहरू घुसाउने जाने, लुकीछेपी गर्ने काम गरेको छ. यो गत वर्षको तुलनामा योचोटि अलि त्यो पनि धेरै चाहिँ कन्ट्रोल भएको चाहिँ हामीले महसुस गरेका छौँ. उपभोक्ताहरूलाई त्यस्ता किसिमका पटक पटक ती तालिमहरू हामीले दिँदै गरेका छौँ.
2: तपाईँ त लामो समयदेखि यो सामुदायिक वनको अध्यक्ष भएर पनि काम गर्नुभएको छ, यहाँ चाहिँ चोरी सिकारीको अवस्था के छ?
1: अब यो वनमा यो 2-4 वर्ष अगाडि यो अहिले पनि फाटफोड त अहिले पनि चोरी भइ नै रहेछ. हिजो डल्लो गाडामा चोरी हुन्थ्यो भने अहिले यो मोटरसाइकलमा कमसेकम 50-55 गोलाइका चाहिँ काठहरू चाहिँ चोरी भइरहेछ. यहीलाई चाहिँ जति गर्दा

0: को कुरा झरीमा पनि अब चाहिँ त्यसरी जाने चोरी भइरहेको छ। जति कन्ट्रोल गर्दाखेरि पनि यो मोटरसाइकलमा चोरी हुने क्रम रोकिएको छैन र दुई चार वर्षको तुलना अगाडिको जो चोरीको चाहिँ जो बढ्दो क्रम थियो त्यो चाहिँ कन्ट्रोल भएको छ, त्यति चाहिँ छैन,
1: रोकिएको छैन तर पहिला भन्दा
0: कम छ, रोकिएको छैन पहिलाको तुलना भन्दा धेरै कम छ अहिले।
1: अनि के छ यो सामुदायिक वनमा काम गर्दै गर्दा त्यो बाहेकको अन्य समस्याहरू पनि भोग्नु पर्यो कि?
0: अब यो अहिलेसम्म चाहिँ हाम्रो सामुदायिक वनमा चाहिँ म लामो समयसम्म यो सामुदायिक वनमा चाहिँ अध्यक्ष भएर काम गर्दै गर्दा उपभोक्ता हुन् आफ्नो घरको जान परिवारलाई चित्त बुझाउन सकिँदैन, तर यस्तो 4-5 सयजना उपभोक्ताहरूको चित्त बुझाउन त गाह्रो हो। तैपनि जहाँसम्म सम्भव मैले उपभोक्ताहरूबाट त्यस्तो किसिमको यो सामुदायिक वनबाट कुनै किसिमको जाने सहयोग पाएन, वन परिवार पाएन, जनजरा पाएन, अनि यो सामुदायिक वन उपभोक्ताको वन अनि हामीले बनाएर हामीले कुनै किसिमको जाने वन परिवार पाउँदैन भने वन केको लागि हामीले यो वन किन चाहियो भन्ने कुराहरू अहिलेसम्म हाम्रो उपभोक्ताहरूबाट त्यस्ता गुनासाहरू अहिलेसम्म आएका पनि छैन र आउन दिएको पनि छैन। मैले
1: उपभोक्ताको गुनासो पनि आएन, तपाईँले समस्या पनि भोग्न परेको छैन?
0: अत्यन्तै ठिक छ, सबै उपभोक्ताहरू पनि खुसी छन्, सबैलाई चाहिँ मिलाएर म्यानेज गरेर अहिलेसम्म अगाडि बढ्दै आएको छु, त्यस्तो किसिमको चाहिँ समस्याहरू अहिलेसम्म आएको छैन।
1: यहाँको सम्भावनाहरू के छ त यो सामुदायिक वनको सम्भावनाहरू?
0: अब यो विशेष गरेर यो सामुदायिक वनको हाम्रो सम्भावना भन्ने एउटा चाहिँ हामीले पार्क बनाउने बनाउनु भन्ने सोच पनि राखेका छौँ। एउटा यसको अलिक उत्तर पूर्वपट्टि जाने एउटा अग्लो ठाउँ छ, त्यहाँ एउटा पिकनिक स्पटको पनि हामीले एउटा कल्पना गरेका छौँ, एउटा अब सोच बनाइरहेका छौँ। अब त्यो हेरौँ कति हुन्छ जहाँसम्म हाम्रो परिकल्पना, यहाँ सामुदायिक वनमा आएर यहाँका उपभोक्ताहरू पनि रमाउन्, बाह्य उपभोक्ताहरू पनि आएर रमाउन्, एउटा नजिकै हाम्रो जाने कर्णाली नदी बगेको अवस्था छ, त्यहाँनिर अत्यन्त एउटा पिकनिक स्पट बनाइदियो भने अनि उपभोक्ता मात्र नभई बाह्य उपभोक्ताहरू पनि आएर त्यहाँनिर जाने मनोरञ्जन लिन् भन्ने हेतुले हामीले त्यो एउटा कल्पना चाहिँ गरेका छौँ।
1: अब चाहिँ यो सामुदायिक वनलाई यत्रो लामो समयसम्म तपाईँ त अध्यक्ष भएर काम गर्नुभयो, यो सामुदायिक वनलाई अझ राम्रो बनाउनको लागि, यसलाई दिगोपना बनाउनको लागि के छ आगामी दिनको योजना?
0: अब यो सामुदायिक वनलाई राम्रो बनाउनको लागि एकजना अध्यक्षले मात्रै राम्रो बनाएर जाने सम्भव भएन, अनि यसमा हाम्रो सम्पूर्ण उपभोक्ताहरू भए, हाम्रो स्थानीय सरकार लगायत सबैको हाम्रो साथ सहयोग भइ नै रहेछ र आगामी दिनहरूमा पनि उहाँहरूसँग समन्वय गरेर सरसल्लाह गरेर यो सामुदायिक वनलाई सकिन्छ भने अत्यन्तै राम्रो कसरी बनाउन सकिन्छ भन्ने हिसाबले हामी अगाडि बढिरहेका छौँ र राम्रो बनाउनुतिर चाहिँ लागि पर्नेछौँ भन्ने पनि हामीले एउटा सोच बनाएका छौँ।
1: करिब करिब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, अन्तिममा यहाँको केही छ?
0: अरू यही नै हो, सँगसँगै हाम्रो चाहिँ सामुदायिक वनको गतिविधि हामीले कसरी चाहिँ सञ्चालन गर्नुभएको छ र कसरी चाहिँ के गरिरहनु भएको छ, उपभोक्ताहरूलाई आवश्यकता कसरी परिपूर्ति गरिरहनु भएको छ भन्ने सम्पूर्ण कुराहरू, व्यवस्थापनका कुराहरू र आगामी परिकल्पनाका कुराहरू चाहिँ सबै आइसकेका छन् र आगामी दिनहरूमा हामी यसै गरेर अगाडि बढ्दै जानेछौँ र तपाईँ सामुदायिक एकाडेमी टिकापुरले पटक आएर हामीलाई सुझाव सल्लाह दिँदै फेरि पनि चाहिँ सहयोग गर्दै जानुहुनेछ भन्ने पनि हामीले आशा लिएका छौँ।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद।
2: सामुदायिक वनले हरेक गतिविधिहरू सञ्चालन गर्दा कार्य समितिको छलफल र निर्णय गरेर मात्र आफ्ना गतिविधिहरू सञ्चालन गर्ने गरेको छ। सामुदायिक वनका सचिव बिन्द्रा चौधरी,
3: सामुदायिक वनमा काम गर्न चाहिँ गाह्रो नै हो है, जाथे काम करे बर हमार समिति के मनाई बैठी अनि लिखित छलफल करके नई हमरे जागत है हमार जो काम है तो काम है आगे बढ़ी थी और जाके हमरे एक अध्यक्ष टीम में नई करती थी हमरे सक्षम के हमार कार्य समिति के सबको जाने समिति के मनाई बैठ के छलफल करती छलफल करके उनकी नई निर्णय करके हमरे वो काम है आगे बढ़ी थी।

0: मन पुजारी साहेब त्यसको अनुसार
1: हुन्छ केही छ यहाँको अरु
0: अब ठिकै छ हजुरले आएर हाम्रो यो कानुन कुरो सञ्चालनमा आएर यहाँको वस्तुस्थितिको बारेमा बुझिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौँ र आगामी दिनहरूमा पनि टाइम टाइममा आएर सुझाव दिन हाम्रो लागि अनुरोध गर्छौँ
2: कार्यक्रममा पालो अब जनआवाजको आजको जनआवाजमा कर्णाली करिडोर सामुदायिक वनबाट तपाईँले के सेवा पाउनुभयो भनी केही उपभोक्ताहरूलाई सोधेका छौं।
3: सुनिता डाङ्गावरा ह घर मुक्लो हो
4: सब मजै लागल मांगल देलाउँछ मिला काठियो थिए कठो अठो मिला छ घाँस खिला छोडे ठाइ मिला घाँस खिला कठो खारो सब मिला
5: सरस्वती चौधरी कठो छोडे ठाइ काठी उठी कह घास
6: मोर नाम सावित्र कठारिया जानकी गाउँ पालिका वार्ड नम्बर 9 बकलहर हमन अब से असुविधा काठी थे मिलती रहत अब कहल अब लट्ठा चाहिँ जब कटानी हुई तब हमरे लट्ठा पैठी नहीं तो आगे पास हमरे लट्ठा नहीं पैठी आगे पास हमारा देना फे उसी नहीं हो आगे पास कैसी के देह पैना अधिकार नहीं थी अधिकार वाले से देना हो अब अधिकार नहीं हो देनी कैसी के तो हमरे बनो कहो कभी ये नहीं हो कभी वो नहीं हो निर्णय नहीं हो या नहीं हो तो हमारा हमरे लट्ठा पैना समय लागत हमन
2: हवस् त आजलाई कार्यक्रम हाम्रो वन यति नै अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तोता म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: लाउनु सुन्नुहोस् न, कोही छ वरिपरि? लाउनु कोही छ भने मेरो साथीले सर्कुलेट रोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउनु अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लाउनु के गर्ने होला, लाउनु यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्थ्यो। लाउनु त के गर्ने होला, लाउनु।
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
8: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौ।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
0: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
0: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
0: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी।

0: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
1: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रोला रोड, टिकापुर, कैलाली।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
2: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
2: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
2: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
2: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ए सन्टेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9846-39261।

0: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825377272।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
1: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98659926।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट, अस्पताल व्यवस्थापनले सहयोग नगरेको बजगाई परिवारको आरोप। जानकीनौ बक्लोवामा सहकारीका शेर सदस्यलाई कृषि सामग्री वितरण। र विश्वकपमा फ्रान्सलाई हराउँदै इङ्ल्याण्ड तेस्रो बन्यो। अब मध्याह खबर विस्तारमा। असार 23 गते कुटपिटमा परेका टीकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश प्रसाद बजगाईको आँखा र कानमा चोट देखिएको छ। बजगाई परिवारले हिजो अस्पताल परिवार परिसरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। बजगाईका छोरा ईश्वर बजगाईले अस्पताल व्यवस्थापन समितिले सहयोग नगरेको आरोप लगाउनु भएको छ। बजगाईका दाजु वासुदेव बजगाईले अस्पतालभित्रै भएको घटनालाई व्यवस्थापन समितिले गम्भीर रूपमा नलिएको बताउनुभयो। बजगाईलाई कुटपिट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी भने धरौतीमा छुटेका छन्। असार 23 गते अस्पताल परिसरमै दिउँसो अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट तिवारीले कुटपिट गर्नु भएको थियो। चितवनको जलबिरेमा सवारी साधन थोकिएपछि अवरूद्ध भएको नारायणगढ मुगलिन सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। दुर्घटनामा परि करिब 25 जना यात्रु घाइते भएका छन् भने प्रहरीले दुर्घटनाग्रस्त सवारी साधन सड़कबाट हटाएको छ। सड़क डिभिजन कार्यालयले लेन अनुशासन कायम गर्दै सीमित गतिमा सवारी साधन चलाउन ग्राहकहरूलाई आग्रह गरेको छ। चितवनको जलबिरेमा ठोकिएका सवारी साधन हटाएर नारायणगढ मुगलिन सड़क खण्ड सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवन सड़क डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुल्ला भएको जानकारी दिएका छन्। प्रहरीका अनुसार काठमाण्डुबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001-05-05 बस र सर्लाहीबाट काठमाण्डुतर्फ आउँदै गरेको बागमती प्रदेश 03001-01671 नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोकिएका थिए। दुर्घटनामा करिब 25 जना यात्रु घाइते भएका छन्। वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति 10 बजेदेखि बन्द गराएको सो सड़क खण्ड बिहान 6 बजे खुलाएको छ। सड़क खुला भए लगत्तै सवारी साधनहरूले लेन पालना नगर्दा दुर्घटना तथा जाम हुने गरेको छ। सड़क डिभिजन कार्यालयले लेन अनुशासनमा रही सीमित गतिमा सवारी साधन चलाउन अनुरोध गरेको छ। मध्याह खबरमा मनसूनको प्रभाव बढ़्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
5: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस,
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
5: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
4: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
4: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
0: अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 9 बक्लोवा स्थित असल छिमेकी कृषि सहकारी संस्थाले सहकारीमा आबद्ध कृषकलाई कृषि सामग्री वितरण गरेको छ। सहकारीले कृषकलाई हजारी, क्यारी, कुटो लगायतको सामग्री वितरण गरेको हो। सहकारीले सदस्यहरूको आय आर्जनमा सहयोग पुगाउने उद्देश्यले बंगुरको पाठा वितरण गर्ने र बंगुर पालन, बाख्रा पालनमा सहुलियत ब्याजमा लगानी गरेको असल छिमेकी कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक कविता चौधरीले जानकारी दिनुभयो। जानकी गाउँपालिका नम्बर 8 भग्रेका जानकी चौधरीले सहकारीबाट पाएको कृषि सामग्री कृषि कार्यमा सहयोग पुग्ने बताउनुभयो। उहाँले सहकारीबाट कृषि सामग्रीसँगै तरकारी खेतीमा मल प्रयोगबारे जानकारी पाएको बताउनुभयो। कृषि सामग्री गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र साझेदारी संस्था सेवक नेपालको समन्वयमा वितरण गरिएको हो। सहकारी संस्थाले सदस्यहरूलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले सामग्री वितरण र तालिम सञ्चालन गर्दै आएको छ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रति लिटर 1 रूपियाँ र विद्युत चार्जिङ शुल्कमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल दमसाल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाउँदै महासंघले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत
2: कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएको हो। महासंघका महासचिव डेकनाथ गौतमले देशभर सञ्चालनमा रहेका निजी तथा सार्वजनिक सवारी साधनले प्रयोग गर्ने पेट्रोल र डिजेलमा प्रति लिटर एक रूपियाँ थप गर्ने, विद्युतीय सवारी साधनले खपत गर्ने प्रति युनिट बिजुलीमा एक रूपियाँ थप गर्ने सुझाव सरकारलाई दिएको जानकारी दिनुभयो। यसबाहेक बीमा कम्पनीले संकलन गर्ने तेस्रो पक्ष बीमा प्रिमियमको 1% रकम कोषमा जम्मा गर्ने, संघ प्रदेश र स्थानीय सरकारले वार्षिक रूपमा एकमुष्ट रकम कोषमा जम्मा गर्ने प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो। देशभर मनसूनको प्रभाव बढ़ेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसूनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि, नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ। हाल देशभर बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ। हिमाली, पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। त्यसै गरी आज राति पनि देशभर अधिकांश बदली हुनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम। भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि। के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
7: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
7: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिका को कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। कैलालीको छुट्टा छुट्टै स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कैलाली गाउँपालिका पाँच मणिकापुरका 70 वर्षीय सन्तराम चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै घोडागोडी नगरपालिका एक बेलारका 20 वर्षीय सागर शाही सोही स्थान स्थित नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अब खेल समाचार। फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड फिफा विश्वकप 2026 तेस्रो बनेको छ। मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डको जीतमा बुकायो साकाले ह्याट्रिक पूरा गरे। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंग्ल्याण्डलाई 2 गोलको अग्रता दिलाए। त्यसपछि साकाले 37 मिनट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमै 4 गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफमा फ्रान्सले लगातार 3 गोल फर्कायो। 48 मिनटमा कप्तान किलियन एम्बापेले फ्रान्सका लागि पहिलो गोल फर्काए। ब्राडली बार्कोलाले 54 मिनटमा र कप्तान एम्बापेले 66 मिनटमा गोल गर्दै खेललाई 4-3 स्थितिमा पुर्याए। खेलको 87 मिनटमा इंग्ल्याण्डले पेनाल्टी मार्फत गोल गर्दै अग्रताको दूरी बढ़ायो। पेनाल्टीमा साकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे। तर अन्तिम समयमा जुड बेलिघमले गोल गर्दै इंग्ल्याण्डलाई 6-4 जीत दिलाए। सन् 1966 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंग्ल्याण्ड 4 भएको थियो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट, अस्पताल व्यवस्थापनले सहयोग नगरेको बजगाईको आरोप। जानकी नौ बकलुवामा सहकारीका शेयर सदस्यलाई कृषि सामग्री वितरण। र विश्वकपमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बन्यो। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुल मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनर्स्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
12: आमा, राति छ, कता जान लाग्नु भयो नि?
13: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
12: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
13: किन नि सानो लट्ठी र टर्च लाइट?
12: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ। किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्, टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
13: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
12: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
14: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
15: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: सिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। सिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
18: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना, कृषि कार्यक्रम कार्यान्वयन इकाई।
19: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
1: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
2: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
3: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
2: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
3: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
3: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
3: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
3: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस,
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
3: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
3: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
2: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
3: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
2: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
3: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
2: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
5: हो। नि बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: छिछि फे चर्पी भर्गिल का करना हो का?
8: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे।
7: फोन नम्बर कटरा हो त
8: ली डायल करी 97-620-20-300।
7: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
9: हजुर हो।
7: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
9: हजुर
8: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcticapur@gmail.com।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 9807106672।
8: स्वास्थ्यका लागि पानी।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
5: ए हो त कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका
6: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
5: अब त म ढुक्क
7: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
6: मोबाइल नम्बर 98 48 51 43 26 जमरापारी टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड़नी को दूरबीन बाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा, लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा,
0: जनरल फिजिशियन विशेषज्ञ सेवा,
1: रेडियोलॉजिस्ट विशेषज्ञ सेवा,
0: दंत रोग सेवा,
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महीना को प्रत्येक शनिवार,
0: र सिटी स्कैन सेवा,
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू, एसडीयू, सीईओएनसी र बाल बालिका का लागि एसएनसीयू सेवा,
0: रोग पहचान का लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलॉजी, हिस्टोपैथोलॉजी, माइक्रोबायोलॉजी, पारासिटोलॉजी, सेरोलॉजी, इंडोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउंड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पताल का अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा,
0: 24 घंटा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ए सन्तेकी आमा, पर कान्छाशालाको ब्याको न्यूज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
3: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
3: स्वास्थ्यका लागि पानी

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षाशास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: साउन 16 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर संचालन हुने स्थान
0: वडा नम्बर एक नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 56 र 98486134.
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628625।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: विजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउनु दिन साउन 9 गते दोस्रो शनिबार।
1: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रिया टाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसके कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकला रोड टिकापुर कैलाली
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98164860204

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: साउन 9 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र
1: 98-650-40-777।
0: समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
8: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
7: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
8: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
7: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
8: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
7: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
8: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
7: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
8: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्युए प्राप्त सरकारी क्याम्पस।
7: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
8: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने।
7: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
8: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
7: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
8: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
7: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
8: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
7: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 9807106772
9: स्वास्थ्यका लागि पानी

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु।

0: डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार। टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर, साउन 5 र 6 गते।
1: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
1: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
0: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98-485-018-88, 98-485-015-56 र 98-486-13-434।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: sesur
1: dunuk noram je dutu janidi unke halat more asui jallo
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518228।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
6: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि शहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8:05 बजे।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98 49 85 18 08।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
2: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
1: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
2: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
1: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
2: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
1: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
2: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
1: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सामुदायिक रेडियो टिकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू। पहिलो दिन कृषि वन र विपद क्षेत्रबारे छलफल। बसत लागेसँगै विद्यालयमा फलफूलका बिरूवा रोपिँदै विद्यालयको वातावरण हरियाली बनाइँदै टिकापुरमा स्थानीय बाल अधिकार समिति र सरकारवालाहरूका लागि बाल संरक्षण घटना व्यवस्थापन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम र समय सुरक्षा भत्ताका लागि परिचय पत्र असल भित्र नवीकरण गर्नुपर्ने। खबर अब विस्तारमा। वर्षात लागेसँगै अधिकांश विद्यालयमा विद्यालयको वातावरण हरियाली देखिन थालेको छ। विद्यालयमा प्राय यो सिजनमा विभिन्न प्रकारका फलफूलका बिरूवा रोपेर विद्यालयको वातावरण हरियालीमय बनाउने गरिन्छ। प्रायजसो सबै जसो विद्यालयको परिसर यति बेला हरियाली भएको देख्न सकिन्छ। थप खबर पूर्ण विकबाट।
1: विद्यालयलाई हरियाली बनाउन विद्यालय परिसरमा विभिन्न प्रकारका फलफूलका बिरूवाहरू रोपिँदैछन्। कालिका आधारभूत विद्यालय राजीपुरले विद्यालयको परिसरमा विभिन्न रंगीन फलफूलका साथै केही बहुवर्षीय बिरूवा पनि रोपेको बताउनुहुन्छ विद्यालयका प्रधानाध्यापक जोगी रावल।
2: हामीले हाम्रो विद्यालयलाई हरियाली पूर्ण ढंगले अगाडि बढ़ाउनु पर्छ भन्ने उद्देश्यका साथ हामीले गत वर्ष पनि रोपेका थियौं केही बिरूवाहरू। हामीले बाँकी रहेको ठाउँमा असार 26 गते शुक्रबारमा पनि हामीले केही बिरूवाहरू विभिन्न हजारी मखमली लगायतका बिरूवाहरू फूल फुल्ने फूलहरू रोपेका थियौं र बाँकी हामीले सम्पूर्ण स्टाफहरूले र विद्यार्थी भाइहरूलाई सल्लाह गरेर श्रावण 1 गते शुक्रबारको दिन पनि हामीले विभिन्न त्यो अशोकका बिरूवाहरू भयो काप्रो भयो यस्तो हरियालीको लागि र विद्यालयलाई शीतलता प्रदान गर्ने र हरियाली पनि हुने ढंगले यसरी हामीले चाहिँ बिरूवा रोपेका छौँ र बाँकी रहेको ठाउँमा पनि फेरि हामी हेरेर अर्को शुक्रबारसम्म रोपेर पूरै विद्यालयलाई हरियाली बनाउने हामी चाहिँ लागिराखेका छौँ।
1: विद्यालय एक यस्तो क्षेत्र हो जहाँ विद्यार्थीले हरेक खालका सिपहरू सिक्ने अवसर प्राप्त गर्नुपर्दछ। सुनेर भन्दा प्रत्यक्ष देखेर र अनुभव गरेर गरिएको सिकाई बढी प्रभावकारी हुने हुँदा विद्यालयमा विज्ञानका कतिपय विषयवस्तुसँग मेल खाने बोट बिरूवाहरू रोपिएको र विद्यालयलाई दीर्घकालीन रूपमा आर्थिक रूपले पनि सक्षम बनाउने उद्देश्यले आँप र लिचीका बिरूवा रोपिएको जनप्रकाश आधारभूत विद्यालय बागमाराका प्रधानाध्यापक रघुनाथ उपाध्याय बताउनुहुन्छ।
3: हामीले विद्यालयलाई हरियाली र रंगीन बनाउने सवालमा फूलहरू बोट बिरूवाहरू लगाउने सवालमा फूलको क्यारीहरू निर्माण गरेर फूलहरू चाहिँ हामीले लगाएका नै थियौं। सँगसँगै यसपालि विद्यालयलाई हरियाली पनि बनाउने र अलिकति दीर्घकालीन रूपमा आमदानीको सोर्स पनि बनाउन सकिने हिसाबले आँपका बोटहरू र लिचीका बोटहरू पनि लगाएका छौँ। फलफूललाई पनि लगाएको सँगसँगै फूलहरूलाई पनि लगाउने गरेका छौँ। अहिलेको हाम्रो तयारी यसपालि हामीले स्याम्पलिङको रूपमा धेरै त लगाएको छैनौँ, तैपनि केही बोटहरू 20-25 बोटहरू आँपको र लिचीको लगाएका छौँ।
1: आधारभूत तहका साना बालबालिकालाई रमाई रमाई शिक्षण गर्न उदाहरण सहित सिकाउन र बिरूवा सम्बन्धी अध्ययन गर्दा टाढा जान नपरोस् भन्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रकारका फलफूलका बिरूवाहरू रोपिएको शक्तिदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक पवित्र भण्डारी बताउनुहुन्छ।
4: वर्षा लागेसँगै हामीले पनि बाल क्लबद्वारा हामीले बच्चाहरूलाई अस्ति न शुक्रबार कार्यक्रममा नै त्यो फूल रोप्ने कार्यक्रम राख्यौं। विदा हुनुभन्दा अगाडि नै शुक्रबार दिन त्यो कार्यक्रम राख्यौं। त्यो रोप्नको उद्देश्य के छ भने एक त विद्यालयको वातावरण पनि सुन्दर हरियालीमय देखाउनको लागि हो, अर्को हाम्रो विद्यालयमा पढ्याउने विषयहरू जस्तै विज्ञान विषयहरू छन् नि त्यो विषयमा पनि फूलको बारेमा पनि त्यहाँ पढ्याउने भएकोले एउटा वास्तविक फूलको बिरुवा नै ल्याएर फूल फुलेको ल्याएर बिरुवा देखाउन सकियो, फूलका भागहरूलाई प्रस्तुत गर्न पनि एकदमै सजिलो हुन्छ। अर्को कुरा विद्यार्थीलाई एउटा नमुनाको रूपमा तिमी फूल जस्तै फूल सिक्नुपर्छ भन्ने किसिमको उद्देश्य पनि पूरा गर्नको लागि फूल रोप्न एकदमै जरुरी देखेको छु।
1: माथिका यी उदाहरणीय पात्र मात्र हुन्। यो मौसम विशेष गरी फलफूल रोप्ने सिजनका रूपमा लिइन्छ। विद्यालयको वातावरण हरियाली हुनु विद्यालयको एक विशेषता पनि हो। विद्यालयको वातावरण हरियाली बनाउन सके धेरै कुरामा फाइदा हुने देखिन्छ।
0: टिकापुर नगरपालिका वडा नम्बर 8 बनगाउँ नजिकै कर्णाली नदीमा एक पुरूषको शव फेला परेको छ। शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अनुमानित 35 वर्षको जस्तो देखिने युवाको शव नदी किनारमा अड्किएको अवस्थामा देखेपछि सशस्त्र प्रहरी बल खकोलाले नदीबाट निकालेर प्रहरीको जिम्मा लगाएको हो। शव टिकापुर अस्पतालमा राखिएको छ।

0: जिल्ला प्रशासन कार्यालय डलदुराले सतर्कता अपनाउन अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै जिल्लाले सुरक्षित रहन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा साउन 2 गते शनिबार र 3 गते आइतबार कोशी गण्डकी लुम्बिनी सुदूरपश्चिम तथा पहाड़ी र तराईका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस्तै देशका हिमाल तथा पहाड़ी भूभाग कोशी बागमती लुम्बिनी सुदूरपश्चिम तराईका धेरै स्थान तथा मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने सक्ने अनुमान गरिएको छ। डरेलधुरा बैतडीमा भित्री सड़कहरूमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 देखि 2084-85 सम्मको व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला आयोज अध्यावधि गरेको छ। अध्यावधि कार्ययोजनामा सम्बन्धित निकायहरूको कार्य जिम्मेवारी समय सारिणी र नतिजा सूचकका आधारमा गरिने अनुगमन तथा मूल्याङ्कनको व्यवस्था स्पष्ट पारिएको छ। विभिन्न मन्त्रालयको समन्वयात्मक प्रयासबाट व्यापार घाटा कम गरी स्वदेशी उत्पादन निर्यात प्रवर्धन र पूर्वाधार विकास गर्ने कार्ययोजनाको प्रमुख उद्देश्य रहेको छ। खुश खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू व्यवस्थापन संकायतर्फका शैक्षिक कार्यक्रमहरू
2: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
2: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
2: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
2: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
1: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते 16 गते 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
4: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सामुदायिक रेडियो टिकापुर एफएमले चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू गरेको छ। योजना निर्माणको कार्यशालाको पहिलो दिन कृषि, वन, विपद क्षेत्रका सरकारवालाहरूले योजना निर्माणमा राय सुझाव दिएका छन्। कार्यशालामा सामुदायिक रेडियो टिकापुर एफएमलाई आगामी दिनमा अगाडि बढ़ाउनका लागि सञ्चालन गर्नुपर्ने कार्यक्रम, सञ्चालनमा रहेका कार्यक्रमलाई प्रभावकारी बनाउने तरिका, थप कार्यक्रमहरू उत्पादन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ। छलफल कृषि, विपद र वन वातावरण गरी तीनवटा समूहमा विभाजन गरिएको थियो। टिकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोतीसिंह विकले सिजन अनुसारको खेती, बालीमा लाग्ने विभिन्न रोग, जात र प्रविधि सम्बन्धी कृषि प्राविधिकसँग छलफल कार्यक्रम चलाउनुपर्ने, कृषिमा हालको अवस्थाबारे कृषि विज्ञसँग छलफल, कृषि शाखा मार्फत गरेका कामबारे जानकारी, कृषकका सफलताका कथाहरू समाचारमा ल्याउनुपर्ने योजना बनाउन सुझाव दिनुभयो।
6: सिजन अनुसारको प्रविधिहरू सिजनमा कुन खेती गर्दा उपयुक्त हुन्छ त्यो बारेमा बिजु वा कृषिसँग सम्बन्धित सरकारवालासँग समन्वय गरेर ती बालीसँग पनि सम्बन्धित रहेर किसानलाई जानकारी भयो भने त्यसले पनि एक किसिमको फाइदा पुग्छ भने र त्यसै गरी अरू नयाँ नवीनतम प्रविधिहरू दिनानुदिन कृषि क्षेत्रमा आइरहेका छन्। त्यसै गरी विभिन्न जातहरू आइरहेका छन्, विभिन्न रोग सहने जातहरू, कडेली सहन सक्ने जातहरू, त्यसै गरी दुवान सहन सक्ने जातहरू, यस्ता जातहरू प्रविधिहरूको बारेमा पनि चरण जानकारी गर्न सक्यो भने यसले अझ किसानलाई चाहिँ राम्रो फाइदा पुर्याउन सकिन्छ भन्ने लाग्छ। भने जति पनि हामी यो रेडियोको कभरेज एरिया छ, त्यो क्षेत्रका विभिन्न अहिले विकास शाखाहरू छन्, किसानमा सम्बन्धित अनुदान प्रदान गर्ने सरकारी निकाय छन्, उहाँहरूले गरेका गतिविधिहरूको वार्षिक भिडियो डकुमेन्ट्री बनाएर त्यही अन्तर्गतका किसानहरूका सफलताका कथाहरू देखाएर त्यसले गर्दा आगामी अन्तिम किसानहरूलाई पनि प्रेरणाका स्रोतहरू बन्ने किसिमका चाहिँ यो चाहिँ हाम्रो कृषि शाखा होस्, नगरपालिका होस्, उहाँहरूको समन्वयमा चाहिँ गर्यो भने यसले पनि एक किसिमको चाहिँ राम्रो सन्देश दिन सक्छ भन्ने लाग्छ। अहिले
0: शिवशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले आगामी दिनमा सामुदायिक रेडियोले सामुदायिक वनका आगामी दिनका योजना सम्बन्धी जानकारी, समन्वय अभाव रहेकाले स्थानीय सरकार सामुदायिक वन र वन डिभिजनलाई सँगै राखेर छलफल चलाउनुपर्ने, सामुदायिक वनमा प्रवेश गर्दा लाग्ने शुल्क सम्बन्धी जानकारी दिने जस्ता विषय कार्यक्रममा समेट्नुपर्ने सुझाव दिनुभयो।
6: कम्ती भए पनि यो सामदा एरियाले त्यहाँ वन्यजन्तुहरू छन् जाँदाखेरि विचार गरेर जानु होला भन्ने एउटा सूचना मार्फत बताउन सक्दै हामी अझ बढिया हुँदैन सबै सचेत. अर्को कुरा स्थानीय सरकार सामुदायिक वन र सर्वजन कार्यालय छ यतिको तिनटै हो सहकारी भएको छ. स्थानीय सरकारलाई सामुदायिक वनले भेटेको छ, स्थानीय सरकारलाई कहिले सामुदायिक वन सहकारी गरे यो मिलाउने काम पनि एउटा रेडियो सामुदायिक रेडियो टिका पनि मलाई लाग्छ सकेसम्म तिनटै संस्थाका प्रतिनिधि एकै दिन बोलाएर यहाँ एक अन्तर्वार्ता लिने माहौल बनाइदियो भने स्थानीय सरकारको पहल के हुन्छ, सामुदायिक वनको के हुन्छ, सब डिभिजन कार्यालय के हो, सब डिभिजन वन कार्यालयले हामीलाई केही पनि गर्न पाउँछ. स्थानीय सरकारले त्यहाँको अवस्था भन्नै पर्छ भने गिट्टी ढुङ्गा बालुवा डेली उठेको छ, त्यसको समय सीमा छ त्यो कसले हो हामीले भनेर जाने बिताइहाल्यो. तर हामी सामुदायिक अहिलेसम्म जबसम्म स्थानीय सरकारको आधारमा थिएन त्यहाँ हामीले सम्हालेका थियौँ त्यहाँबाट एक ढुङ्गा मुङ्गा आएको छ. जब स्थानीय सरकारको आधारमा त्यो कर्णाली भयो त्यहाँबाट कुनै 365 दिनमा मेरो लाग्छ एक दिन पनि बालुवा त्यहाँ कहिले पनि संरक्षण भएको छ यो कसले हेर्नु.
0: सामुदायिक रेडियो टिकापुर एफएमका निवर्तमान अध्यक्ष रंग अधिकारले आगामी दिनमा बिजुली इन्टरनेटका पुराना र अव्यवस्थित तारले समस्या तथा जोखिम निम्त्याएकाले यस सम्बन्धी सचेत तथा सुधारका लागि रेडियोले प्रसारण तथा छलफल चलाउनु पर्ने बताउनुभयो.
7: जस्तो विपदलाई अहिले हाम्रो स्थानीय स्तरमा बजार क्षेत्रभित्र अथवा ग्राम क्षेत्रमा ठूलो समस्या पार्ने भनेको देखिएको सरस्वती धेरै घटनाहरू के कारणले भइरहेछन् विद्युतको ठिक ठाउँमा पोल नहालिदिएका कारणले विद्युतको पोलमा ठोकिएर धेरै दुर्घटनाहरू हुने, विद्युतको तार सही ढङ्गले नहालिदिएका कारणले त्यसको जोखिमबाट मान्छेहरूले ज्यान गुमाउनु पर्ने टेलिफोनको त्यस्तै अवस्था छ. अहिले हुँदाहुँदा यो हाम्रो चाहिँ फाइबर केबल बाँध्ने नेट बाँध्ने साथीभाइहरूको यिनीहरूको कस्तो छ भने एकपटक तार हाल्छ त्यो तार बिग्रियो भने त्यो निकाल्दैन अर्को तार हाल्छ त्यो थप्ने काम मात्रै चाहिँ निकाल्ने काम नै छैन. जसका कारणले के छ भने आग लाग्यो भने पोल विद्युतको पोलहरूमा पटक पटक अनि त्यो तार तल लटेर धेरै मान्छेहरू त्यसमा चाहिँ ठोकिएर झुन्डिएर अथवा अल्झिएर मर्न पर्ने यस्तो स्थिति छ. यसका यसलाई न्यूनीकरण गर्नका निम्ति यस्तै सर्भिस गर्ने कम्पनीहरू नेपाल टेलिकम जो चाहिँ विद्युत प्राधिकरण सहित बसेर कम्तीमा वर्षमा दुईपटक अन्तर्क्रिया यो वर्ष के काम भयो अब कसरी हुँदैछ अथवा भए गरेका देखिएका फुटेजहरूको आधारमा यो किन भएन भन्ने सन्दर्भमा हामीले अन्तर्क्रिया टाइपका कार्यक्रमहरू गर्यौँ भने पनि यो न्यूनीकरण हुन्छ जस्तो लाग्छ.
0: कार्यशालामा सहभागीलाई धन्यवाद दिँदै सामुदायिक रेडियो टिकापुर एफएमका अध्यक्ष योगेन्द्र प्रसाद बजगाईले सामुदायिक रेडियोलाई स्थानीय सरकार सामुदायिक वन तथा संघ संस्था सबैको सहयोग आवश्यक रहेको बताउनुभयो.
8: हामी सामुदायिक रेडियो भने पनि सरकारी हौ जस्तो देखिन्छ क्या शब्दका हिसाब तर सरकारबाट पनि हामी उपेक्षित छौं र स्वतन्त्र ढंगले हामी हाम्रा संचार गर्ने साथीहरू एकतर्फी रूपले आफ्नो विवेकले वा आफ्ना लागि मात्रै केही गर्न सक्दैन उनीहरूले कम्युनिटीको हितलाई ध्यान राख्नुपर्छ. त्यसैले खास गरेर स्थानीय सरकारले सबैभन्दा बढी प्रोटेक्सन गर्नुपर्ने हो सामुदायिक हरेक कुरा उसले आफै सबैभन्दा बढी जागृत गर्नुपर्ने ल है तपाईँहरूले यी कार्यक्रमहरू गर्नुपर्छ भनेर स्थानीय सरकारले नै बढी चाहिँ जिम्मेवारी दिनुपर्ने हो.
0: संचारकर्मी समूहका अध्यक्ष दीपक थापाले कार्यशालाको उद्देश्यबारे जानकारी गराउनु भएको थियो. कार्यक्रम सञ्चालन सामुदायिक रेडियो टिकापुर एफएमका स्टेशन म्यानेजर एकिन्द्र तिमिर सिन्हाले गर्नुभएको थियो. अरू क्षेत्रको विषयगत छलफल नियमित हुनेछ. अब बाँकी प्रसंग टिकापुरमा स्थानीय बाल अधिकार समिति र सरकारवालाहरूका लागि बाल संरक्षण घटना व्यवस्थापन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम शुरू भएको छ. तीन दिने तालिममा टिकापुर र भदनिका पालिका स्तरीय स्थानीय बाल संरक्षण समितिका सदस्य र सरकारवाला सहभागी छन्. थप खबर रत्नापुन मगरबाट.
9: तालिममा बाल अधिकार र बाल संरक्षणको अवस्था बाल बालिकामाथि हुने हिंसा दुर्व्यवहार शोषण व्यवस्था र तिनको पहिचान स्थानीय बाल अधिकार समितिको भूमिका र जिम्मेवारी बारे छलफल भएको छ. बाल संरक्षण र बाल अधिकारका लागि बाल अधिकार समितिलाई घटना व्यवस्थापन घटना पहिचान उजुरी दर्ता जोखिम मूल्यांकन र सुरक्षा योजना बारे जानकारी दिने र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो. ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र बाल कल्याण संघ टिका पुरको आयोजनामा शुरू भएको तालिम उद्घाटन गर्दै ओल्ड भिजनका कैलाली जिल्ला संयोजक मंगल शाहले आफूहरूले बाल मैत्री र पोषण मैत्री स्थानीय शासनका लागि पालिकालाई सघाइरहेका बताउँदै बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी समेत जानकारी दिन यो कार्यक्रम गरिएको बताउनुभयो.
10: बाल बालिकाको स्थानीय अवस्था कस्तो छ त्यो अवस्थाको अध्ययन पश्चात लगानी योजना बनाइसकेपछि ती उहाँहरूका माग मुद्दाहरू कसरी स्थानीय सरकारको नीति तथा कार्यक्रममा त्यसलाई कसरी सहभागी गर्न सकिन्छ समाहित गर्न सकिन्छ सँगसँगै संस्थाले अवलम्बन गर्ने पञ्चवर्षीय कार्ययोजनामा कसरी हामीले त्यसलाई प्रत्येक वर्ष एउटा लेयरिङ सिक्वेन्सिङ गरेर भनेको एकपछि अर्को कसरी चाहिँ हामी त्यो कामलाई चाहिँ अगाडि बढाउन सकिन्छ भनेर हजुरहरूसँगै हामी लामो समयदेखि काम गर्दै आइरहेका छौँ. विशेष त यो सीपीआईएमएस सिस्टमको बारेमा वर्ल्ड भिजनले केन्द्रीय स्तरमा केन्द्रीय बाल कल्याण परिषद त्यसै गरी विभिन्न फोरमहरू सीएफएलजी एनएफएलजी राष्ट्रिय फोरमहरू र अहिले पछिल्लो पटक वर्ल्ड भिजनले विश्वव्यापी हिसाबले एउटा इनफ क्याम्पेन जुन भोकमरीको अन्त्य गर्ने अथवा माल न्युट्रिसनको अन्त्य गर्ने उद्देश्यले यस्ता खालका ठूला ठूला कार्यक्रमहरू गर्दै आइरहेको छ।
9: शाहले बाल संरक्षणका घटनाहरूको व्यवस्थित अभिलेखीकरण गर्ने उद्देश्यले वर्ल्ड भिजनले आफ्नै सिस्टम बनाएको बताउँदै बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीमा बाल बालिकामाथि भएका घटना दर्ता तथा अभिलेखीकरण भएमा प्रभावित बाल बालिकालाई आवश्यक सेवासम्म पहुँच पुर्याउन सजिलो हुने बताउनुभयो।
10: त्यसै अनुरूप टिकापुर नगरपालिका र भजनी नगरपालिकामा हामीले बाल बालिकाको स्थिति पत्र अथवा बाल बालिकाको अवस्था विश्लेषण गरिसके पश्चात जति पनि बाल संरक्षण र बाल अधिकारका घटनाहरू छन् ती घटनालाई राष्ट्रिय एउटा प्रणालीमा चाहिँ त्यसलाई आबद्ध गर्नुपर्छ ताकि भोलि त्यहाँ काम गर्ने जुनसुकै संस्थाले पनि वर्ल्ड भिजन मात्र होइन वर्ल्ड भिजनको सहायता संस्था मात्र होइन राज्यसँग समन्वय गरिकन कस्ता खालका घटनाहरू घट्छन् अथवा चाहिँ कस्ता खालका घटनाहरू कुन कुन तहमा चाहिँ त्यसलाई सम्बोधन गर्ने भन्ने कुराको लागि हामी काम गर्दै आइरहेका छौँ र त्यसैको एउटा जमर्को पनि हो यो हजुरहरूको लागि तीन दिनको यो बसाई र यहाँका भाइ बहिनीहरूका जति पनि बाल संरक्षणका अथवा चाहिँ बाल अधिकारका घटनाहरू छन् त्यो घटनालाई एउटा राज्यको प्रणालीमा ल्याइसकेपछि त्यसलाई चाहिँ सम्बोधन हुने कुराहरू हुन्छ। अब यो सीपीआईएमएसको कुरा गर्नुपर्दा राज्यले निकै राम्रो यो एनडीआरआरएमए अथवा सीपीआईएमएस अथवा एचएमएस त्यसै गरी एजुकेशनको यो राज्यले चाहिँ जति पनि रेकर्डहरू छ त्यसको एकरूपता होस् भनेर यो प्रणाली ल्याएको।
9: कार्यक्रममा सहजीकरण परामर्शदाता प्रेम बुढाले गरिरहनु भएको छ। कार्यक्रम सञ्चालन संरक्षण अधिकृत इन्द्रराज जोशीले गर्नुभएको थियो।
0: काठमाडौँ महानगरपालिकाको कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाई तीनजना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक सुभाष चन्द्र बोराका अनुसार आइतबार दिउँसो 4:30 बजे गोप्य सूचनाको आधारमा एकजना भारतीय नागरिक सहित तीनजनालाई पक्राउ गरिएको हो।

0: यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि दुरु दुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोज भित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो, जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामाजिक सुरक्षा बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनुपर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास रहेको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ। खोज खबरमा अब पालो जनावाजको: जानकी नौ बक्लुवामा सामुदायिक भवन निर्माण भएको छ। आजको जनावाजमा हामीले त्यहाँका स्थानीयलाई भवन बनेपछि के सजिलो हुन्छ भनी सोधेका छौं।
4: नमस्कार, मेरो नाम चाहिँ टिका रावल, जानकी नौ अमरावती। हामीलाई चाहिँ अब यो क्षेत्रमा हामीले केही कार्यक्रम गर्दा अनि त्यसपछि ठाउँ पाउँदैनौ, पाइहाले पनि हामीले विद्यालयमा जानुपर्छ, विद्यालय भाडा तिर्नुपर्छ, विद्यालय नभएर आफ्नो क्षेत्रमा पनि चाहिँ हामीले त त्यो भाडामा पैसा नतिरेर पनि यो भवन चाहिँ उपलब्ध गर्न सक्ने भयौँ। हामीले केही कार्यक्रम गर्दा पनि हामीलाई सजिलो हुने भयो, नजिकै छ। अनि महिला बालबालिकालाई पनि हामीले चिसो हुन्छ, अनि यतातिर पोषणको कार्यक्रम चल्दा पनि हामीलाई बच्चालाई राख्ने ठाउँ पनि हुँदैन, पानी आउँदा कसैको घरमा जानुपर्छ, घाम लाग्दा पङ्खा हुँदैन। यसमा चाहिँ सबै सेवा सुविधा भएको कारणले चाहिँ अब पैसा पनि तिर्न परेन, हामीलाई पनि सुरक्षित हुने भयो, बालबालिकालाई पनि सहज हुने भयो।
5: मेरो नाम कमला देवी बिक, जानकी नौ अमरावती। हाम्रो ठाउँमा यत्रो भवन बन्यो भन्नुहुन्छ, हामी महिलाहरूको अनि कुनै मिटिङ हुँदा पनि हामीलाई सहजकरण भयो, जेसुकी कार्यक्रम गर्दा पनि भन्नुहुन्छ यो भवनले हामीलाई धेरै न धेरै महिलाहरूको सबै चिजमा प्रगति हुने भयो। केही न केही भन्नुहुन्छ कि यतातिर ल्याएर भन्नुहुन्छ, केही न केही व्यवसाय गरेर भन्नुहुन्छ। अब यस्तो कार्यक्रम चल्दा या व्यवसाय पनि चल्ने हो, महिलाहरूलाई बाहिर नजानु पर्ने, आफ्नो ठाउँमा राम्रो भइरहेछ, कोठा सोठा भाडामा लग्दा पनि पाइने व्यवस्था छ, महिलाहरूलाई बाहिर जान पर्दैन। अनि हाम्रो ठाउँमा धेरै जस्तो महिलाहरूलाई रोजगारी छैन नि त, केही रोजगारी गरौँ भने पनि यतातिर छ व्यवस्था।
6: अनिसा चौधरी हो है, सर मेडम यहाँ बैठक गर्थी और जाके कुछ सल्लाह करना फिर तो यहाँ जुट्ठाई मनाई मजा बाबा गाँव में बनल बा छोट छोट बाबा अंटे और पहले ठाव नहीं हो यहाँ मजा लागत यहाँ बैठक करना टाइम टाइम में भूजी रहा बैठक से बरबर मने फिर जुट्टी रखा यहाँ।
3: यसै जनावाजसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि: सामुदायिक रेडियो टिकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण शुरू, पहिलो दिन कृषि वन र विपद क्षेत्रबारे छलफल। वसन्त लागेसँगै विद्यालयमा फलफूलका बिरूवा रोपिँदै विद्यालयको वातावरण हरियाली बनाइँदै टिकापुरमा स्थानीय बाल अधिकार समिति र सरकारवालाहरूका लागि बाल संरक्षण, घटना व्यवस्थापन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम र सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र असोजभित्र नवीकरण गर्नुपर्ने। खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
7: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
8: शिविर सञ्चालन हुने स्थान
7: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
8: कन्या प्रावी टिकापुर साउन 7 र 8 गते,
7: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
8: कर्णाली मावी टिकापुर साउन 11 र 12 गते,
7: सरस्वती मावी बनगाउँ साउन 13 र 14 गते,
8: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
7: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
8: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
7: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
8: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
7: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
8: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
7: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म,
8: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
7: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजे सम्म।
9: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
7: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।

0: मलाई के भयो?
1: नरौ नानी नरौ, किशोर अवस्था आएपछि महिनावारी हुनु त प्राकृतिक धर्म नै हो नि।
0: अब म कहाँ बस्ने त?
1: कहाँ बस्ने? मैसँग बस्छस् नि।
0: अनि स्कुल कसरी जाने त?
1: चिन्तै नगर, जसरी हिजो अस्ति गएकी थिइस् त्यसै गरी जाने।
0: अनि अब मैले गुठ जानु पर्दैन नि बोझै?
1: मलाई सब कुरा थाहा छ, हामीले त दुःख भोग्यौ भोग्यौ, अब तिमीले भोग्नु हुँदैन नानी। हाम्रो पालामा न ज्ञान थियो, न आजकलका जस्ता प्यार गज पाइन्थे, न शौचालय नै थिए, न नुहाई धुवाईका लागि धारा हुन्थे, अब त त्यस्तो छैन नि।
0: आहा, मेरी बुझी कति अनुभवी है।
2: सामुदायिक रेडियो टिकापुर एफएम धारा जनहितमा जारी सन्देश।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: साउन 9 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरौला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ़दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँझो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा को तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खोलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूले चाहिँ जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर, रसुवा, रोल्पा र डणेदुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौ। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गै राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिए। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-959 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिक उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
5: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुटे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको 5 बुटे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यपालिका घोषणा गर्ने सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन दिशाविहीन नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाट शुरू भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 को उपाधिका लागि आज मध्यराती स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
7: पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन।
8: कमसेकम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
7: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: तपाई सामुदायिक सूचना नेटवर्क CIUN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ. यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवा रोपण गरेका छन्।
13: पाल्पाको रिब्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो. अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ.
14: वन्य जन्तु हटाउनको लागि र सुविधालाई धेरै पैसा कमाउनलाई अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन्.
13: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ. स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ. किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल:
8: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ. कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ.
13: रिब्दीकोट गाउँपालिकाले 8 ओडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ. चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ.
15: अधिक मात्रामा रहेको यहाँको बाँझो चक्कालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ अझ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने.
13: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ.
16: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने.
13: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ. भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ.
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ. CIN को साझा खबर सुन्दै गर्नुहोला.
17: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना: बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो. विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ. पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्. तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने। काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने। पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने। कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ
18: मात्र 3300 रुपैयाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
19: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ। यस्तो अवस्थामा अभिभावक चनाख हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जवाब दिँदै हुनुहुन्छ।
20: मेरो नाम सृष्टि। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
21: मेरो नाम युवराज। हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने?
22: नमस्कार, मेरो नाम मनिता। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु।
23: बालबालिकालाई खास गरी बर्खायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो। यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी

0: हामी जस्ता बाल बालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
1: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हाम्रो हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि सुरु भइसकेको अवस्था छ रुगाखोकी र झाडा पखाला ज्वरो अनि निरन्तर बर्सात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको लागि अनि धनियाँहरू भयो, यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरूले पनि पखालेर ल्याएको हुनसक्छ। त्यस्तो अवस्थामा हामीले यत्तिकै राम्रोसँग नपखालिकन खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ। र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो अलिक लामो समयसम्म राख्नु भएन, त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ। त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो। र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवतः मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुराहरू जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ। त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसाहरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ। अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने

0: पाल्पामा बाझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ, एकता कायम राख्न देउवा समूहको पाँच बुँदे प्रस्ताव छ।
1: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्।

0: दिन बागवान
1: साउन 16 गते तेस्रो शनिबारका दिन
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: मिर्जापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख्यो रातले फकाउँछ

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

जिरापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जम्रापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

तिना नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिना नाको सिन्दुर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औठी ल्याछु एक तोला।

मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी, मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसी त

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामी संपर्क कर
0: लामो समयसम्म टाउको दुख्ने बडी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र
6: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
6: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
4: विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू
6: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8:05 बजे।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915600088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
3: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
2: कता छ त त्यो
3: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
2: फोन नम्बर कति हो भाइ
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो अर्को पनि छ 98-65-69-20-26
4: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
2: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org

0: अर्थात SNAKEBITENEPAL.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुर नगरपालिका वार्ड नम्बर 8 बनगाउँ नजिकै कर्णाली नदीमा एक पुरूषको शव फेला परेको छ। शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अनुमानित 35 वर्षको जस्तो देखिने युवाको शव नदी किनारमा अड्किएको अवस्थामा देखिएपछि सशस्त्र प्रहरी बल खकरौलाले नदीबाट निकालेर प्रहरीको जिम्मा लगाएको हो। शव टीकापुर अस्पतालमा राखिएको छ। टीकापुरमा स्थानीय बाल अधिकार समिति र सरकारवालाका लागि बाल संरक्षण घटना व्यवस्थापन र बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम शुरू गरेको छ। 3 दिने तालिम टीकापुर र भजनीका पालिका स्तरीय बाल संरक्षण समितिका सदस्य र सरकारवालाहरू सहभागिता जनाएका हुन्। तालिममा बाल अधिकार र बाल संरक्षणको अवस्था, बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण व्यवस्था र तिनको पहिचान, स्थानीय बाल अधिकार समितिको भूमिका र जिम्मेवारी बारे छलफल भएको छ। बाल संरक्षण र बाल अधिकारका लागि बाल अधिकार समितिलाई घटना व्यवस्थापन, घटना पहिचान, उजुरी दर्ता, जोखिम मूल्यांकन र सुरक्षा योजना बारे जानकारी दिने र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा र बाल कल्याण संघ टीकापुरको आयोजनामा शुरू भएको तालिम उद्घाटन गर्दै ओल्ड भिजन कैलालीका जिल्ला संयोजक मंगल शाहले आफूहरूले बाल मैत्री र पोषण मैत्री स्थानीय शासनका लागि पालिकालाई सघाइरहेको बताउँदै बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सम्बन्धी समेत जानकारी दिन यो कार्यक्रम गरिएको हो। शाहले बाल संरक्षणका घटनाहरूको व्यवस्थित अभिलेखीकरण गर्ने उद्देश्यले ओल्ड भिजनले आफ्नै सिस्टम बनाएको बताउँदै बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीमा बाल बालिकामाथि भएको घटना दर्ता र अभिलेखीकरण भएमा प्रभावित बाल बालिकालाई आवश्यक सेवासम्म पुगाउन सहज हुने बताउनु भएको छ। कार्यक्रम सहजीकरण परामर्शदाता प्रेम बुढाले गरिरहनु भएको छ। कार्यक्रम संचालन संरक्षण अधिकृत इन्द्रराज जोशीले गर्नु भएको थियो। जिल्ला दैलदुरा प्रशासन कार्यालयले सतर्कता अपनाउन अनुरोध गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन र सबैलाई आग्रह गरेसँगै जिल्लामा समेत सुरक्षित रहन अनुरोध गरिएको छ। उद्योग वाणिज्य संघ तथा आपूर्ति मन्त्रालयले 2079-80 84-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना अध्यावधिक गरेको छ। अध्यावधिक कार्ययोजनामा सम्बन्धित निकायको जिम्मेवारी समय सरणीय समेत र नतिजा सूचकमा आधारमा गरिने अनुमान तथा मूल्याङ्कनको व्यवस्था समेत स्पष्ट पारिएको छ। सामुदायिक रेडियो टीकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीति योजना निर्माण शुरू गरेको छ। योजना निर्माणको कार्यशालाको पहिलो दिन कृषि वन विपद क्षेत्रमा सरकारवालाहरूको योजना निर्माण राय सुझाव समेत दिएका छन्। कार्यशालामा सामुदायिक रेडियो टीकापुर एफएमलाई आगामी दिनमा बढ़ाउनका लागि समेत सञ्चालन गर्नुपर्ने कार्यक्रम संरचनामा रहेका कार्यक्रमलाई प्रभावकारी बनाउने तरिका थप कार्यक्रमहरू उत्पादन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ। छलफलमा कृषि विपद र वन वातावरण गरी 3 समूहमा

विभाजन गरी छलफल भएको हो। वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोज भित्र परिचय पत्र नवीकरण गर्नुपर्ने रहेको छ। महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभ गराएको सूचीकरण तथा नवीकरण गर्न भनिएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर, साउन 5 र 6 गते।
5: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
5: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
4: सरस्वती मावि बनगाउ, साउन 13 र 14 गते।
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर

0: मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुसी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-0385-98-6540-70। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

महाराज परीक्षित यसरी नै राजा परीक्षितको हजुरमा सुखदेवले बताउनु भयो अनि भगवान कृष्णचन्द्र परमात्माका दाजु जब एक दिन रैवतनाम गरेको पहाड जानुभयो ब्रह्मशुकान हुँदैन भन्ने कुराको पहिचान भयो रैवतनाम गरेको पहाडमा जाँदा बलरामजी त्यही जानुभयो ल आज नन्द यशोदासँगको भेटघाट नन्द यशोदाजीसँगको भेटघाट नाचगान कीर्तन मनन लौ त आज बलरामजी कृष्ण सञ्चय हुनुहुन्छ भनेर सोधपुछ भयो रैवत पहाडमा बसेको बेलामा बलरामलाई ज्यादै पानी प्यास लागेछ गोपिनीहरूलाई पानी मागे तर बलरामजीले पानी जब यस किसिमबाट कहाँबाट ल्याउने भनेर सोध्नु भएको थियो माथिबाट पानी आउन लाग्यो मेरो महाराज त्यस बेलामा हलाले तानेर मसलले खिचेर पानी ल्याउनको लागि तयारी हुनुभयो हरे त्यही बेलामा पानी पिएर गाएको गाना हरे कल कल यमुना।

तरी शेषर सौनकादी भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथ आज्ञा गर्नुभयो र अहिले भगवान कृष्णचन्द्र परमात्माका पिता श्री वसुदेवलाई र हामीले तपाईँको पिताजीलाई शत्रुले दमन गर्यो मार्यो नपत्याएदेखि हेर्नुहोस् भनेर कृष्ण भगवानलाई ल्याएर बुझाइदिए पिताजीको शिर ए मेरो भगवान दाई पनि हुनुहुन्न म पनि हस्तिनापुरको बुबालाई मारेका रे बडा चिन्ता लाग्यो त्यसपछि बाट परमात्मा गम्भीर वाणीमा सोच राखी बक्सेर पाल्नुभयो र अनि ध्यान दृष्टि लगाएर नजर गरी बक्सिया त होइन रहेछ मेरो महाराज शत्रुहरूले चारैपट्टिबाट बेरेको रहेछ र कपोल कल्पित झूठ प्रतिज्ञा गरेको कृत्रिम फोटो देखाएको रहेछ अनि परमात्माले तत्कालमै सुदर्शन नाम गरेको चक्र प्रहार गरी बक्सियो काशी राजा प्रौनक राजा सुदक्षिणा राजा सारा मरे काशीपुरी दग्ध भयो अनि भगवान प्रभुले आफ्नो कार्य पूर्ण गर्नुभयो हरे सुदर्शन चक्रबाट काशीपुरी भस्म सुदर्शन चक्रबाट काशीपुरी भस्म कहिल्यै पनि भुल्नु

काशीपुरी भस्म भएको थियो, तर भगवानको विश्वेश्वर अवतार धारण भएपछि फेरि बस्ती बस्यो। अनि डरलाग्दो जब एउटा बाँडरले आएर बलरामले मदिरा पिरेको बेलामा रैबत पहाडमा मदिराको कलशै टिपेर हिँड्यो। कलश भने यहाँ मदिराको के कलश हुन्थ्यो नि, कलश त या हो नि, त्यो बोतल हो कि सिसा हो कि, अगर त फुङ भने के नि भन्थे, खाएपछि भुङ होला नि, त्यस कारणबाट अब त्यो त्यही कलश के कलश हुन्थ्यो, त्यो टपक्कै टिपेर लग्यो बाँडरले। अनि त्यो बाँडरले लगिसकेपछि त्यसलाई झम्टेर बलरामजी जानुभयो आखिरमा गएर, त्यसले सारा गोपिनीहरूको अगाडि गएर मलमत्र जब सम्पूर्ण छेपिदियो आफ्नो, अनि हलाले तानेर मुसलले खिच्नु भएको थियो। त्यही बेलामा फेरि प्रहार गर्यो, डर लाग्दो प्रकारको शक्ति प्रहार गर्यो, अनि आफ्ना गोपी अङ्गहरू देखाइदियो। अनि त्यसपछिबाट हलाले तानेर मुसलले प्रकाइदिनु भएको थियो, बाँदर मर्यो। त कोष भनेर सोद्धाखेरिमा दिवित नामगरीको बानर हो भगवान, मैले जब यस किसिमबाट अघिल्लो जन्म म बानर थिएँ, हजुर पनि यस किसिमबाट जब लक्ष्मणजी हुनुहुन्थ्यो अहिले बलराम हुनुभएछ, हजुरका भाउजू जब सीतामाई ल्याउन हामीले बहुत कोसिस गरेका थियौँ, कोसिस पूर्ण पनि भयो, आज हजुरले जब वरदान दिनुभयो इच्छा पूर्ण भयो भनेर पाउमा सेवा गरी मुक्ति भयो। अनि त्यही जब बानर जो थियो त्यसको नामकरण अहिले यस प्रभावबाट दिवित भन्ने बानरलाई मारेर अहिले बलरामजी सारा सम्पूर्ण नव युवतीहरूका साथमा जब फेति सवारी हुनुभयो, समुद्रमा गए पनि घडाभरी पानी, समुद्रमा गए पनि घडाभरी पानी, भक्ति छुट्ने स्वभाव।

0: शेतलाई सुखदेवले बताउनु भयो लौत समुद्रका ऋषि प्रणाली अब तपाई के सुन्न चाहनुहुन्छ भनेर समुद्रमा गए पनि त्यस्तो बानरेको जुन प्रकारबाट भगवानसँग भेट हुँदामा पनि त्यो दुर्जन व्यवहार छोडेन त्यसै कारणले भक्ति छुट्ने स्वभाव र नछुट्ने हो भने यो मैले हजुरलाई बताएँ लौत राजन परीक्षित अब बाँकी अंशको लागि रैवत नाम गरेको पाठबाट सारा नरनारीहरूलाई विदाई गरी भगवान सवारी हुनुभयो र अनि त्यहाँ लेख्नु प्रान्त लौत भनेर अहिले माता पिता नन्द यशोदासँग विदा भएर बलरामजी पाल्नु भएको छ लौत महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा अहिले परमात्मा कृष्णको सारा सम्पूर्ण छोरा नातिहरूलाई सम्बोधन युक्त आफ्ना पुत्रहरूलाई ज्ञान वर्धक विषयमा परमात्मा तयारी गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमान भागवत महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्धको उत्तरार्ध कथा कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिभएको एक दिन के भएछ भनेदेखि अचानक एउटा घटना घट्यो के त्यहाँ कृष्ण भगवान प्रभु परमात्माले छोरा नातिलाई आज्ञा गर्नुभयो हेर छोरा हो हेर नाति हो हामीहरू सबैले एउटा कुरा विचार गर्नुपर्छ पूजा पाठ ध्यान मनन परमात्माको प्रार्थनामा चाहिँ नबोलाएको ठाउँमा जानु भगवानको नाम सुन्ने ठाउँमा चाहिँ तर भोज खाने ठाउँमा चाहिँ नबोलाएको ठाउँमा नजानु डाकी बोलाइ नगरेको ठाउँमा नजानु आज दुर्योधन राजाको छोरी महारानीको स्वयम्वर छ स्वयम्वर जब लक्ष्मणा रानीको तर सबैलाई बोलाइयो हामीलाई बोलाइया छैन नजाओ भन्नुभएको त्यो बुबाले नजा त भन्नुभएको छ भागेर जाने भनेर काका र भतिजा निस्केर गएछन् झन् कृष्ण भगवानका छोरा भालुनीपट्टिका छोरा र भतिजा अनिरुद्ध राजकुमार गए स्वयम्वर भनेको केटीले केटो रोज्न पाउने सारालाई हेर्दै हेर्दै हेर्दै जाँदाखेरिमा हातमा माला लिएर केटी रोज्दै रोज्दै रोज्दै गएको अब के गरौं कसो गरौं त्यही प्रभावबाट चित्तमा विचार गरेर यसो विचार गर्दै जाँदाखेरिमा यही काम गर्नु पर्यो भनेर परिचय दिने जाँदा भगवान कृष्णका उहाँ नाति हुनुहुन्छ भने उहाँ छोरा हुनुहुन्छ भनेर अनिरुद्धलाई भने प्रद्युम्नलाई देखाए भने यस किसिमबाट देखाइदिए त्यो साममालाई र ठिकै छ भनेर साम राजकुमार गएर जब यस किसिमबाट यस्ता कृष्णका बुहारी भन्न पाउने सेवन्तक मणिको माला लाउन पाउने भनेर जब लगाइदिनुभयो माला अनि मेरो जब पति भनेर उनले लिएर आउन आँटेका थिए च्यापै समातेर जब कर्ण दुर्योधन दुशासनले व्याजित गर्यो तँलाई बेको पनि बदमास नि कहाँ कि भनेर अनि पाता कसेर जब प्रद्युम्न जब साम राजकुमारलाई थुन्यो ल भ अनि भगवान कृष्णचन्द्र परमात्माले यसो कुरा पत्ता लगाउनु भयो अब मारिदिन्छु दुर्योधन भनेर आँटी बक्सिएको थियो भाइ गए भने मारिदिन्छन् भन्नका लागि बलराम मेरो चलो हो मै जान्छु गदा युद्ध सिकाएको पहिले जनकपुर धाममा हुन्छ भनेर सरासर जानुभयो र अहिले परमात्मा परमेश्वर सरासर पाल्नु भइसकेपछि त्यसपछिबाट प्रकृति घमसंग्रामको प्रभावबाट उद्धवजी तिमी जाऊ गुरु बा आउनु भएको छ भन्दै भन्दाखेरिमा यही कुरो बताउनु भयो तिम्रो गुरु बा पाल्नु भएको छ चाँडै छोडिदेऊ रे छोरालाई नातिलाई भन्ना सुन्ना सर्किएको गुरु बाउ हुने त्यो अझ पाउको जुत्ता सिरको मुकुट त्यसले भन्दा हुन्छ भनेर गाली गर्यो केही कुरो उद्धवले ल्याएर सिकाइदिनु भयो आफ्नो गुरुलाई त्यतिको अपमान गरेको सुन्दा हल्लाले तानेर मुसलले खिचेर गङ्गाजी पटेरी फालिदिन्छु सर भन्नुभएको थियो दरबार हल्लियो अनि दुर्योधन राजाले शकुनीले कर्णले हात जोडेर चरणमा परिकन छोरा छोरी ज्वाई आफ्नो ज्वाई छोरी दुइटै बुझाउँदै बिन्ती गरे हुकुम भयो महाराज दुर्योधनको हुकुम भयो महाराज दुर्योधनको भगवान्।

0: ठिकै छ त्यसो भने भइगयो भनेर अहिले सारा सम्पूर्ण काम पूर्ण गरेर अहिले अहिले हल्लाले तानेर मुसलले खिचेको हुनाले अहिले पनि हस्तिनापुर उतार अहिले कोल्टै परेको देखिन्छ। लौ त महाराज परीक्षित, भगवान कृष्णको र दुर्योधनको सम्धिको नाता लायो तर मन नमिलेपछि त्यस्ता सम्धि न सम्धि कति सम्धि कति सम्धि। आखिरमा भगवान कृष्णले सारा कार्य पूर्ण गरी बक्स्यो। अहिले हस्तिनापुर अझै कोल्टै छ भनेकन राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा सद्याबाट
1: महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराणको अहिले दशम स्कन्ध अन्तर्गत कति कथाको वर्णन गरिन्छ भने भगवान कृष्णको 16108 वटा रानी केरी व्यवहार चल्याउला छक्क परे सबै। 16108 वटा रानी एउटी श्रीमतीले बहन खबर नदिएर मुडिएर दौड़नु पर्ने कतिलाई छ कतिलाई छ बहन खबर नभएर हाम्रो घरकीले खेदेर हिँडेको भन्ने छन् धेरै मरेका सिल्ली त्यसलाई जगल्टिएर आफू नबसेर बहन खबर नभएर हिँडेको हजुर भन्दै हिँड्ने त्यस्ता खाले आखिरका बीचमा मेरो महाराज अब एउटीले त त्यसरी सताएको छ समाजमा भनेदेखि अब यो के गर्ने होला बडा समस्या परेछ र गएर अनुरोध गरे ल मेरो भगवान अब के गर्ने होला के उपाय गर्ने भनेर जब ब्रह्मादि आदि गरेको सभाबाट नारद ऋषि पाल्नुमय छ भगवान कृष्णको आन्तरिक माहौल बुझ्नका निमित्त सरासर जानुभयो र लौ त मेरो महाराज म अनुरोध गर्छु भन्नुभयो भगवानले के कुरा भन्दा अरू कुरा केही पनि होइन साँच्ची एउटा कुरा प्रश्न गर्छु भन्नुभयो भगवानले के कुरा छ परमात्मा भनेर सोद्धाखेरिमा अरू कुरा होइन मेरो महाराज म माथि हजुरको दया भाव र यदि म माथि हजुरको सद्भाव छ भनेदेखि एउटा कुरा अनुरोध गरौँ है प्रभु भनेर विन्ती गर्दाखेरिमा अरू कुरा के हो ल भन भनेर सोद्धाखेरिमा यसै समयको बीचमा एउटा प्रश्न गरे सबै ठिक छ हजुरको जब दरबारमा म आए तर हजुरका 16108 वटा रानी मेरो एउटा पनि छैनन् लौ न मलाई एउटा तह मिलाइदिनुहोस् भनेछन् नारद ऋषिले। भगवान कृष्ण भन्नुहुन्छ अन्त कहाँ तह मिलाइदिन जाने मेरो 16108 वटी छन् म नभएको कोठाको लैजाऊ जाऊ भनेर आज्ञा गरिदिएको हस् भनेर जामावतीका कोठामा गएको तिनी प्रभु बस्नु भएको टाढैबाट बाबु नारद भन्न लाग्नुभयो अनि त्यसपछिबाट बोल्दै नमिले फेरि अर्काको कोठामा सत्यभामाका कोठामा कालिन्ने मित्र बिन्द्या सत्यभद्र लक्ष्मणा सारा डुल्लाखेरीमा कहीँ पूजा कहीँ पाठ कहीँ ध्यान कहीँ मनन कहीँ तुति बिन्ती कहीँ जब पूजा पाठ कहीँको छोरा छोरीको व्रतबन्ध आदि काम मेरो ईश्वर यो खपि नसक्नुको कुरो रहेछ भनेर सारा कुरा छोडेर अहिले चरण रूपी कमलमा भगवानको भजन मनन कीर्तन गरी कार्यक्रम पूर्ण गराउनु भयो अनि त्यहाँदेखि प्रान्त बडो गम्भीर बाणीमा भगवानको ध्यान मन भजन भयो। लौ त महाराज परीक्षित सबै ठाउँमा परमात्मा तब्बै हुनुहुँदो रहेछ भगवान मैले जानिन भनेर विन्ती गर्नुभयो नारदले ठिक छ जाऊ तिमीलाई विवाहमा फसाउने इच्छा मेरो होइन मलाई कुरा पनि काटेका थिए भन्नुभयो भगवानले एउटालाई एउटा भए हुनेमा किन 16108 भन्ने कुरामा सबैको आत्मा परमात्मा भएको कारणबाट 1, 2, 3 16000 त के 32 अरब करोड खरब भएको के अप्ठ्यारो सबैको आत्मा नै ईश्वर हो भन्ने कुराको पहिचान मैले बुझाएको हुँ भन्नुभयो र अनि नारद छक्क परेर भगवान मैले गरिएको अपराधको लागि माफ दिनुहोस् भनेर विन्ती गर्नु

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।